0: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ।
1: यस टाइम्स एका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।
2: सीधा कुरा प्रश्न विचार
3: उज्यालो रेडियो नेटवर्क।
4: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 29 गते सोमबार, सन् 2026 जुलाई 13 तारीख असार कृष्ण पक्षको चतुर्दशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट

0: शिपिङ सोल्युसन्स।
1: आज वार्षिक उत्सव मनाउँदै गरेको झापाको मेची ट्युन्स एफएम 96.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै कायाकैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
2: रवि र बालेन बीच समसामयिक विषयमा छलफल। मन्त्रीहरूले सुकुम्बासीहरूलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुङ्गो दिएनन्। गणेश नेपालीका परिवार र सरकार बीच नौबुझे सहमति।
1: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च। 3 दशकमा 3 पटक अस्वाभाविक कर्जा विस्तार र लगत्तै आर्थिक संकट भएको अध्ययनको निष्कर्ष।
2: जलन भएकालाई तत्काल प्राथमिक उपचार गर्न सकेमा जीवन जोगाउन सकिने। जलेको भागमा पानी निरन्तर खन्याएर अस्पताल लैजान डाक्टरको सुझाव।
3: पहिलो आधा घण्टा चाहिँ पानी नै लगाउने हो, जुन सुकै ठाउँमा पनि कुनै पनि बिरामी आयो भने हामी सोध्छौँ तपाईँको जलन भएको कति भयो, 3 घण्टा हो भने अझै पनि पानी दिन्छौँ हामी।
1: थाइल्याण्डको बैंकमा कममा रहेको एक बारमा मध्यरातमा ठूलो आग लागि। हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरानको तनाव कायमै।
2: र फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमी फाइनल खेलतर्फ। स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साह।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपा सभापति रवि लामिछाने बीच हिजो लामो छलफल भएको छ। अहिलेका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन, पदाधिकारी, केन्द्रीय मनोनयनसम्मको विषयमा उनीहरूका बीच कुराकानी भएको हो। आजको नागरिक दैनिकले राष्ट्रपा सभापति रवि लामिछानेले सरकारको कामका विषयमा प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाउनु भएको खबर लेखेको छ। पार्टी पहिलो महाधिवेशनसँगै आन्तरिक विवाद सार्वजनिक हुन थालेका बेला दुई नेताबीच हिजो छलफल भएको हो। छलफलमा लामिछानेले शाहलाई सरकारको काम गर्ने शैली परिवर्तन गर्न सुझाव दिनुभएको छ।
3: यसैबीच सरकारले अनावश्यक हैरानी दिएको भन्दै सुकुम्बासीहरूले हिजो पनि प्रदर्शन गरेका छन्। किर्तिपुर, इचंगु नारायण, बनेपा, रेडक्रस लगायत होल्डिङ सेन्टरमा बस्दै आएका भूमिहीन सुकुम्बासीहरू सरकारले आफूहरूमाथि दमन गरेको भन्दै विरोधमा उत्रिएका छन्। किर्तिपुरबाट लगेर भक्तपुरको खरीपाटी र बोडेमा राखिएका सुकुम्बासीको अवस्था बुझ्न हिजो एकैपटक 6 मन्त्री पुगेका थिए। गृहमन्त्री सुदन गुरूङ, भूमि व्यवस्था मन्त्री प्रतिभा रावल, महिला बालबालिका मन्त्री सीता बादी, स्वास्थ्य मन्त्री निशा मेहता, त्यसै गरी शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामतिर यादव होल्डिङ सेन्टर पुग्नु भएको थियो। मन्त्रीहरूले सुकुम्बासीहरूको दिगो व्यवस्थापन गर्ने र चाँडै लाल पूर्जा बाँडिने आश्वासन समेत दिए। भूमि व्यवस्था मन्त्री रावलले सुकुम्बासी व्यवस्थापनको गृह कार्य गरेको बताउँदै छिटै लाल पूर्जा वितरण हुने बताउनुभयो, तर कति समयमा वितरण गर्ने भन्ने बारे मन्त्री रावलले ठोस निर्णय भने दिन सक्नु भएन। सरकारले सुकुम्बासी मात्र पहिचान गरेर भएन, जग्गा पनि पहिचान गर्नुपर्ने हुन्छ। यसले गर्दा सबै प्रक्रिया पूरा गर्न केही समय त लागिहाल्छ, तर सरकारले ढिलो चाँडो समस्या समाधान गर्छ, छिट्टै लाल पूर्जा वितरण हुन्छ। उहाँले सुकुम्बासीलाई आश्वासन दिँदै भन्नुभयो, अहिले होल्डिङ सेन्टरमा रहनुभएकाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं। आजको नयाँ पत्रिकामा खबर छ।
2: यसैबीच त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका 25 वर्षीय गणेश नेपालीका परिवार र सरकारबीच 9 सहमति भएको छ। हिजो काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गर्नेदेखि पीड़ित परिवारलाई राहत तथा दीर्घकालीन सहयोगसम्मका विषय समेटेका छन्। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित परिवारका प्रतिनिधि बीच भएको सहमति अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन पूर्व न्याय को संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिलाई 7 दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने समय सीमा तोकिएको छ। सहमति अनुसार छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा नेपालीलाई सहित घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढ़ाइनेछ। घटनाका दिन फिल्डमा खटिएका काठमाडौँ महानगरका प्रहरीलाई तत्काल निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्ने भएको छ। उनीहरूमाथिको थप कार्यवाही भने छानबिन समितिको प्रतिवेदनका आधारमा हुनेछ। पीड़ित परिवारलाई राहत स्वरूप गणेशकी श्रीमतीलाई योग्यता र क्षमता अनुसार काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराउने सहमति भएको छ। साथै मृतकी छोरीको उच्च शिक्षासम्मको सबै खर्च महानगरपालिकाले बेहोर्नेछ। आउँदो कार्यपालिका बैठकबाट परिवारलाई उचित राहत रकम उपलब्ध गराउने पनि सहमतिमा उल्लेख छ।
3: गैराती, मध्य र पूर्वी भेगका केही ठाउँमा ठूलो पानी परेको छ। सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर, म्याग्दी, कैलाली लगायत जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। कैलालीको कटेनी नदी रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ़दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज र भोलि पनि देशका धेरै ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका धेरै र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका धेरै ठाउँमा मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई त्यसै गरी कर्णाली प्रदेशको पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगको थोरै ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी देशभरका सरकारी कार्यालयले अनियन्त्रित रूपमा चालू खर्च गरेका छन्। कार्यालय प्रमुख, प्रशासन, लेखा र स्टोर लगायतका फाँटका कर्मचारीले चालू बजेटको अरबौं रूपियाँ अनियन्त्रित रूपमा खर्च गरेका हुन्। यो वर्ष मात्रै होइन, विगतमा पनि असार अन्तिम हप्ता यस्तै गैर जिम्मेवारी रूपमा चालू खर्चको बजेट रित्याउने काम हुँदै आएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको पछिल्ला 11 दिन असार 15 25 92 अर्ब रूपियाँ चालू बजेट खर्च भएको छ। असार 14 चालू खर्च 9.50 खर्ब रूपियाँ पुगेको थियो। असार 25 आउँदा 92 अर्ब थपिएर कुल चालू खर्च 10.42 करोड़ रूपियाँ भएको छ। यो वर्ष साउन 1 असार 14 चालू खर्च दैनिक औसत 2.71 करोड़ रूपियाँ थियो, तर असारका 11 दिनमा दैनिक औसत खर्च 8.36 करोड़का दरले भएको खबर कारोबारले लेखेको छ।
3: यसैबीच विकास निर्माणका लागि छुट्याएको पुँजीगत बजेट खर्च गर्न सरकार असफल देखिएको छ। प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सीट प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सरकार बनेपछि पुँजीगत खर्च बढ़ने अपेक्षा गरिए पनि चालू आर्थिक वर्ष 2082/83 पनि विगतमा जस्तै पुँजीगत खर्च हुनै सकेन। सरकारले खर्चको भुक्तानी असार 25 मध्यरातबाट रोकेको छ। चालू आर्थिक वर्षमा पुँजीगत खर्च 44.52% मात्रै भएको छ। सरकारले चालू आर्थिक वर्षमा पुँजीगत खर्चका लागि 4.78 अर्ब रूपियाँ बराबरको बजेट विनियोजन गरेको थियो, तर असार 27 1.81 अर्ब रूपियाँ मात्रै खर्च भएको छ। पोहोरको तुलनामा पुँजीगत खर्च निकै कमजोर देखिएको छ। गएको वर्ष 59.59% खर्च भएको थियो। पोहोरको तुलनामा यो वर्ष पुँजीगत 15.07% कम खर्च भएको खबर नागरिक दैनिकमा छ।
2: काया कैरनमा जलनको प्राथमिक उपचार बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मेरी सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रवि र बालेन्द्र शाहबीच समसामयिक विषयमा छलफल, मन्त्रीहरूले सुकुम्बासीलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुंगो दिएनन्, गणेश नेपालीका परिवार र सरकारबीच नौबुधे सहमति, पूर्व र मध्य भेगका केही ठाउँमा ठूलो वर्षा, आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। पछिल्ला तीन दशकमा नेपालमा तीन पटक अस्वाभाविक कर्जा विस्तार क्रेडिट बूम भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर संकट क्रेडिट बस्ट आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। हरेक क्रेडिट बूमपछि अर्थतन्त्रका बाह्य सूचक शोधनान्तर घाटा र चालू खाता घाटा बढ़ेको, विदेशी मुद्रा संचित घटेको र कर्जा वृद्धि दरमा संकुचन आएको अध्ययनले देखाएको हो। यसरी तीनवटै क्रेडिट बूमपछिको आर्थिक संकुचनबाट अर्थतन्त्र तंग्रिन निकै सकस परेको अध्ययनले औल्याएको छ। राष्ट्र बैंकका कार्यकारी कायमुकायम निर्देशक वीरेन्द्र बहादुर बुढाले गरेको एन एनाटोमी अफ नेपाल्स क्रेडिट बूम सन् 1950 दुई हजार 2025 शीर्षक अध्ययन अनुसार गएको तीन दशकमा 2051 2053 सन् 1994 1996 पहिलो, 2065 2067 सन् 2008 2010 दोस्रो र 2077 2079 सन् 2020 2022 तेस्रो गरी तीन पटक अस्वाभाविक कर्जा विस्तार भएको छ। हरेक अस्वाभाविक कर्जा विस्तार पछिका केही वर्ष अर्थतन्त्रमा गहिरो संकट आएको अध्ययनले देखाएको छ। बेला बेलाका विस्तारकारी वित्त नीति, लामो समयसम्म अपनाएको खुकुलो मौद्रिक नीति र वित्तीय क्षेत्रको तीव्र उदारीकरणसँगै उच्च कर्जा विस्तार भएको देखिन्छ। तीव्र रूपमा कर्जा विस्तार भएका बेला शेयर बजार उकालो लाग्ने, बैंकहरूको जोखिम बढ़ने, चालू खाता घाटा चुलिने, विदेशी मुद्रा संचित घट्ने र अर्थतन्त्र सुस्ताएको अध्ययनले देखाएको छ। हरेक उच्च कर्जा विस्तारपछि अर्थतन्त्रमा संकट आएको पनि देखिएको खबर आजको कान्तिपुर दैनिकमा छ।
2: मधेसका धेरै जिल्लामा सेप्टिक ट्याङ्की, ढल, शौचालय र मानव मलमूत्र जन्य फोहोर सफा गर्ने काम खास गरी मेस्तर र हलखोर लगायतका दलित समुदायका पुरूषले गर्दै आएका छन्। सरकारी कार्यालय, अस्पतालदेखि निजी संस्था र घर घरसम्म सफाईको सबैभन्दा जोखिमपूर्ण काममा उनीहरू नै अगाडि हुन्छन्। तर उनीहरूका लागि न पर्याप्त सुरक्षा सामग्रीको व्यवस्था छ, न स्वास्थ्य बीमा, न सामाजिक सुरक्षा, न त कुनै सुरक्षा मापदण्ड नै। मलमूत्र, विषालु ग्यास र संक्रमणको प्रत्यक्ष सम्पर्कमा रहने यी कामदारका लागि यो ज्यानकै जोखिमसँग जोड़िएको काम हो। सिराहाको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाका अनुसार पर्याप्त सुरक्षा सामग्री बिना सेप्टिक ट्याङ्कीभित्र पस्नु अत्यन्त जोखिमपूर्ण हुन्छ। उहाँका अनुसार मानव मलमूत्रको सम्पर्कबाट टाइफाइड, हेपाटाइटिस ए र ई, छाला सम्बन्धी संक्रमण हुन सक्छ, औंलाका काबबाट परजीवी आन्द्रा र मस्तिष्कसम्म पुग्न सक्छन् र अरू संक्रामक रोग लाग्न सक्छ। सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा भएका दुर्घटनामा पछिल्ला 10 वर्षमा 54 जनाको ज्यान गइसकेको छ। तर यो काम गर्ने मधेसका धेरै दलित सरसफाई कर्मी पर्याप्त सुरक्षा सामग्री, स्वास्थ्य बीमा र कानूनी संरक्षण बिना मानव मलमूत्र सफा गर्न बाध्य रहेका खबर नयाँ पत्रिकाले लेखेको छ।
3: पछिल्लो एक हप्तामा तीन जनाले शरीरमा आगो लगाएको घटना चर्चामा छ। नेपालमा वर्षेनी 60,000 मानिस कुनै न कुनै प्रकारका जलनको समस्या भई अस्पतालमा पुग्ने गरेका छन्। जलन विभिन्न कारणले हुने गरे पनि सबैभन्दा बढ़ी दुर्घटनाका कारण हुने गरेका छन् भने शरीरमा आफैले वा अरूलाई आगो लगाउने घटना कम मात्रै हुने गरेको अस्पतालहरूको तथ्याङ्क छ। कुनै पनि कारणले शरीरमा आगो लागेमा तत्काल प्राथमिक उपचार गर्न सकेमा व्यक्तिको ज्यान जोगाउन सकिन्छ। जलनको बेला गर्नुपर्ने प्राथमिक उपचार बारेको जानकारी सहित साथी सम्झना महर्जन।
6: मुगुका गणेश नेपालीले शरीरमा आगो लगाएर आत्मदाह गरेको विषय अहिले चर्चामा छ। आगो लाग्ने बित्तिकै अस्पताल लैजाने हतार त गरियो, तर त्यो भन्दा पनि पहिले जलनबाट हुने क्षति नै रोक्न सकिने बारे पनि धेरै बहस चलिरहेको छ। यदि कुनै व्यक्तिलाई आगो लागिहालेमा तत्काल के गर्नुपर्छ त? किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राई,
7: कोही मान्छे जलिरहेछन् त्यसलाई त्यो जल्ने प्रक्रिया नै कम गर्न पर्यो, जलेको ठाउँबाट बाहिर निकाल्नु पर्यो उसलाई, होइन, घरभित्र जलायो भने, कोठाभित्र जलायो भने त बाहिर निकाल्नु पर्यो पहिले त, त्यो पछाडि चाहिँ उसलाई चाहिँ त्यो आगो निभाउने कोसिस गर्नु पर्यो। आगो निभाउन चाहिँ यदि आफ्नै शरीरमा जलेको हो भने बाहिर निस्किएर लडीबुडी गर्नु पर्यो, लडीबुडी गर्यो भने चाहिँ त्यो आगो त निप्छ, होइन, त्यो एउटा निभाउने तरिका।
6: नेपालमा जलन एक गम्भीर जनस्वास्थ्य समस्या मात्र नभई राजनैतिक, सामाजिक, आर्थिक समस्या पनि हो। विश्वमै जलनको प्रमुख कारण गरीबी हुने गरेको छ। नेपालमा पनि जलन भएका मध्ये 90% गरिबीकै कारण भएको विभिन्न अध्ययनहरूले देखाएका छन्। कुनै पनि कारणले शरीरमा जलन भइहालेमा सबैभन्दा पहिला बिरामीको शरीरबाट धातुका गहना वा सामान लगाइरहेको छ भने तत्काल हटाउनु पर्छ।
7: बिरामीको त्यो जलेको कपडा अथवा त्यो गहनाहरू केही छ शरीरमा जसले चाहिँ ताप लिइराख्छ भने त्यस्तो खालकोलाई हटाउनु पर्यो र तुरुन्तै पानी लगाउन सुरु गर्नु पर्यो। जलेको भागमा बगाउनु पर्यो त्यो पानी, फेरि बगेको पानी डुबाएर राखेर भएन कि माथिबाटै खनाइराख्नु पर्यो। त्यो चाहिँ आधा घन्टासम्म त्यसो गर्यो भने त्यो गहिरो हुन दिँदैन। त्यो पछाडि चाहिँ घाउलाई त्यो पानी लगाउँदाखेरि त्यो पानी त्यो घाउ सफा पनि भयो। त्यो पछाडि एउटा सफा कपडाले त्यसलाई बेरेर बिरामीलाई चाहिँ हामीले अस्पतालसम्म नजिकको अस्पतालसम्म पुर्याउनु पर्दछ।
6: अस्पताल पुगेका मध्ये 10% बचाउन गाह्रो हुने गरेको डाक्टरहरू बताउँछन्। धेरै जसोलाई बचाउन नसक्नुमा बिरामीलाई जल्ने बित्तिकै आवश्यक प्राथमिक उपचार भयो कि भएन भन्ने महत्वपूर्ण हुन्छ। जलन भएको भागमा बगिरहेको पानी आधा घण्टा निरन्तर बग्न दिन सकेमा शरीरका अरू भागमा फैलनबाट रोक्न सकिने डाक्टर राईको भनाइ छ।
7: कुनै पनि बिरामी आयो भने हामी सोध्छौँ तपाईँको जलन भएको कति भयो, 3 घण्टा हो भने अझै पनि पानी दिन्छौँ हामी, 3 घण्टाभित्रमा अझै पनि पानी लगाइदिन्छौँ कि हामी, त्यो लगाएर त्यसलाई चिसो बनाउन कोसिस गर्छ। तुरुन्तै त झनै राम्रो हो किनभने ड्यामेज हुन पाएन। त्यो चाहिँ तातो त्यहाँ लामो समयसम्म बस्यो भने त्यो गहिरो हुन्छ र धेरै फैलिन्छ भन्ने कुरा हो।
2: जलन र यसको उपचारको विषयमा किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: 불러 짜놓은 딱해서 보는 스파운
1: 비싸게
0: मात्रहरू 900 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कतारमा नेपालीका लागि रोजगारको ढोका खोल्ने कतारका पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको हिजो निधन भएको छ। 74 वर्षीय हमादले आधुनिक कतार निर्माणको नेतृत्व लिएदेखि कतार नेपालीको महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको हो। अमीरी दिवानले हिजो शोक मन्तव्य जारी गर्दै शेख हमदको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ। निधनको कारण भन्ने सार्वजनिक गरिएको छैन। सन् 1995 सत्ता सम्हालेका शेख हमदले सन् 2013 कतारको नेतृत्व गर्नु भएको थियो। 25 जून 2013 उहाँले स्वेच्छाले आफ्ना छोरा तथा वर्तमान अमीर शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभयो। त्यति बेला तमिम 33 वर्षका हुनुहुन्थ्यो। त्यसपछि हमदलाई फादर अफ अमीरका रूपमा चिनिन्थ्यो। खाड़ी क्षेत्रमा सत्ता नेतृत्वको मृत्यु र सत्ता च्युतपछि मात्र नेतृत्व परिवर्तन हुने अवस्था रहेका बेला उहाँले युवालाई अगाडि बढ़ाउने भन्दै सत्ता हस्तान्तरण गर्नुभयो। कतराका लागि नेपाली पूर्व राजदूत सूर्यनाथ मिश्रले शेख हमाद कुशल उद्धार र दूरदर्शी शासक भएको सम्झना गर्नुभयो। उहाँको नेपाल र नेपालीप्रति ज्यादै स्नेह थियो, नेपालीप्रति उच्च सम्मान थियो। तत्कालीन समयमा कतार भ्रमणमा रहनुभएका राष्ट्रपति रामवरण यादवसँग नेपालले जग्गा उपलब्ध गराए, आफैले घर बनाएर पहाडमा बस्ने इच्छा राख्नुभएको थियो। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
0: अब विदेशका खबर। थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा गैराती भएको ठूलो आगलागीमा कम्तीमा 27 जनाको ज्यान गएको छ भने 60 जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ़न सक्ने आशंका गरिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मध्यरातमा थाइल्याण्डको चातुचक जिल्लामा रहेको रोङ बियर नाफाट फ्राउ नामक बारमा आगलागी भएको हो। दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रण लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको खबरमा उल्लेख छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू ज्यान जोगाउन भागिरहेका तथा केही आगोले जलेको अवस्थामा बाहिर निस्किरहेको देखिन्छ। विदेशकै अर्को खबरमा अमेरिका र इरान बीचको सैन्य तनाव फेरि तीव्र बनेको छ। हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर दुवै पक्षबीच नयाँ आक्रमण र प्रतिका आक्रमण शुरू भएपछि गएको महिना भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। इरानले हर्मुज जलमार्गमा अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकाले भने जलमार्ग पूर्ण रूपमा खुला रहेको र अन्तर्राष्ट्रिय व्यापारिक तथा तेल बोकेका जहाजहरूको सुरक्षित आवत जावत सुनिश्चित गर्न आफ्ना नौ सैनिक बल परिचालन गरिएको जनाएको छ। तनाव बढ़ेपछि अमेरिकी केन्द्रीय कमाण्डले इरानका 140 भन्दा बढ़ी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ।
1: अब खेल खबर। फिफा फुटबलका शीर्ष चार देश बीच हुने दुईवटा सेमी फाइनल खेलतर्फ सबैको ध्यान केन्द्रित छ। एकातिर स्टार खेलाड़ीहरूको व्यक्तिगत प्रदर्शनलाई लिएर उत्साह छ भने अर्कोतर्फ यसपटकको विश्वकप उपाधि कसले जित्छ भन्ने धेरैको कौतूहलता छ। भोलि मंगलबार र पर्सि बुधबार मध्यराती हुने दुईवटा खेल उपाधि यात्राका लागि महत्वपूर्ण छन्। त्यसैले नै अन्तिम दुई दावेदार तय गर्नेछन्। सबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने भएकाले विश्वभरका फुटबल समर्थकको नजर अब डलास र एटलान्टा रंगशालामा केन्द्रित बनेको छ। फ्रान्सका स्टार फरवर्ड केलियन एम्बाबे यस विश्वकपमा उत्कृष्ट लयमा छन्। उनले प्रतियोगिताका हरेक खेलमा गोल गर्दै आएका छन् भने स्पेन विरूद्ध पनि टोलीका मुख्य हतियार हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले यस विश्वकपमा 6 खेलमा 8 गोल गरेका छन्। क्वार्टर फाइनलमा गोल गर्न नसके पनि सेमी फाइनलमा टोलीलाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याउने लक्ष्यका साथ मैदान उत्रने अपेक्षा गरिएको छ। फ्रान्सका माइकल ओलिसे र उस्मान डेम्बेलेबाट पनि आक्रामक प्रदर्शनको अपेक्षा गरिएको छ। स्पेनका 18 वर्षीय युवा प्रतिभा लामिन यामल पहिलो पटक विश्वकपको सेमी फाइनल खेल्दैछन्। उनी स्पेनको प्रमुख आकर्षण हुनेछन्। यस्तै पछिल्ला दुई खेलमा बेन्चबाट मैदान प्रवेश गरेर निर्णायक गोल गरेका मिकेल मोरिनोले पनि शुरूआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ। इंग्ल्याण्डका कप्तान ह्यारी केन टोलीका मुख्य गोलकर्ता रहे पनि नकआउट चरणमा जुड बेलिङ्गम उत्कृष्ट लयमा देखिएका छन्। उनले क्वार्टर फाइनलमा 2 गोल सहित प्रतियोगितामा कुल 6 गोल गर्दै गोल्डेन बुटको दौड़मा आफूलाई बलियो दावेदार बनाएका छन्। खेलकै अर्को प्रसंगमा टी20 विश्वकप छनौट अन्तर्गत आज हुने समूह चरणको खेलमा डेनमार्क र हंगेरीले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार दिउँसो 2:15 डेनमार्कको ब्रन्डीबीमा रहेको स्वान हल्म पार्क क्रिकेट मैदानमा हुनेछ। डेनमार्क प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यका साथ हंगेरीसँग प्रतिस्पर्धा गर्दैछ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको नारायणी पारीको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएको छ। असार 19 गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको छ। निर्देशन लगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुस्तामा रहेको 25 जनाको टोलीलाई बढ़ाएर 40 पुर्याएको छ। 3 दिनपछि असार 22 जनरल एमबहादुर अधिकारीको नेतृत्वमा नेपाली सेनाको टोली पुगेको थियो। 6 दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अञ्जनी पोखरेलले समेत स्थलगत भ्रमण गर्नुभएको छ। सुस्तामा निर्माणाधीन तटबन्धको पूर्वी सीमानामा काम चलिरहेका बेला 1.5 महिना अघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमा आएर निर्माण रोक्न भनेका थिए। कान्तिपुरमा खबर छ,
1: आउँदो साउन 1 गतेदेखि बागमती प्रदेश सरकार 14 मन्त्रालयबाट घटेर 8 मन्त्रालयको संरचनामा जाने तयारीमा छ। प्रदेश मन्त्रीपरिषदको गएको 22 वैशाखकै मन्त्रालय संख्या 8 कायम गर्ने निर्णय गरे पनि त्यस अनुसार गठन हुने नयाँ मन्त्री परिषदमा को मन्त्री रहने र यसलाई कसलाई फिर्ता बोलाउने भन्ने विषयमा सत्ता साझेदार कांग्रेस र एमाले अझै निर्णयमा पुग्न नसकेका खबर आजको नयाँ पत्रिकामा छ।
0: प्राविधिक लेखा परीक्षण नगरी विद्युतीय राहदानी छपाईमा नयाँ ठेक्का लगाउँदा राज्यलाई करोड़ौं नोक्सानी भएको छ। पुरानो ठेक्काको प्रिन्टरदेखि सर्भर तथा ल्यापटप लगायतका सामग्रीमा राज्यको दोहोरो खर्च हुने भएको छ। महालेखा परीक्षकको कार्यालयदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्मले यो विषयमा प्रश्न उठाएका खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलन सम्बन्धी आफ्नो प्रतिवेदनमा त्रुटि भएको स्वीकार गरेको छ। आयोगले सामान्य जाँच नगरी बाहिर आएको हल्लाकै भरमा मान्छेहरूको नाममा अनुसन्धान गर्नुपर्छ भनेर उल्लेख गरेको देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: सरकारले सार्वजनिक निजी तथा मालवाहक गाड़ीको डिजिटल ट्र्याकिङ गर्ने तयारी थालेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्ले 5 कानून खारेज र 3 संशोधन गर्न असार 23 प्रतिनिधि सभामा दर्ता गराएको अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो।
1: नेपाल धितोपत्र बोर्ड 7 प्राथमिक शेयर निष्कासन आईपीओ स्वीकृतिको प्रक्रिया अघि बढ़न नसक्दा ओभर द काउन्टर ओटीसी मार्फत शेयर किनबेचको चाप परेको छ।
0: र वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने तथा विभागले मागेको विवरण नबुझाउने 593 वैदेशिक रोजगार व्यवसायी संस्था म्यान पावर विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। काया कैरनमा अब पालो उखानको
1: तिउनको स्वाद डाडुलाई के थाहा।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: रवि र बालन बीच समसामयिक विषयमा छलफल। मन्त्रीहरूले सुकुम्बासीहरूलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुंगो दिएनन्। गणेश नेपालीका परिवार र सरकार बीच नौबुधे सहमति।
0: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च। 3 दशकमा 3 पटक अस्वाभाविक कर्जा विस्तार र लगत्तै आर्थिक संकट भएको अध्ययनको निष्कर्ष।
1: जलन भएकालाई तत्काल प्राथमिक उपचार गर्न सकेमा जीवन जोगाउन सकिने। जलेको भागमा पानी निरन्तर खन्याएर अस्पताल लैजान डाक्टरको सुझाव।
0: थाइल्याण्डको बैंककमा रहेको एक बारमा मध्यरातमा ठूलो आग लागि हर्मुज जलमार्गलाई लिएर अमेरिका इरान तनाव कायमै।
1: र फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमी फाइनल खेलतर्फ। स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साह।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। विस्थापित सुकुम्बासीलाई राखिएको ठाउँमा डुबान भएर थप विचल्ली भएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सुकुम्बासी होल्डिङ सेन्टर लेखिएको ठाउँमा पानीको पोखरी जस्तो भएको छ। घुँडाघुँडा पानीमा कोही बालबच्चा बोकिरहेका छन्, कोही भाँडाकुँडा र लुगाफाटा टाउकोमा राखेर निस्किरहेका छन्। एकजनाले भन्दैछन्, तापकेबाट निकालेको त भुङ्रोमा हाल्न रहेछ। अनि अर्कोजनाले भन्दैछन्, त्यही त डुबानबाट जोगाउनु भनेर बस्तीबाट हटाए, यहाँ ल्याएर पो डुबाए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: चेकजाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने सरकारवालाहरूको जोड, तीनजना कृषक मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित।
1: सल्यानको कालीमाटी गाउँपालिकामा बाढ़ी पहिरो तथा नदी कटानको जोखिम बढ़्यो, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह।
0: लुम्बिनी प्रदेशमा अहिलेसम्म 59.94% धान रोपाई सकियो।
1: र साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड विश्वकपको सेमी फाइनलमा सेमी फाइनल समीकरण पूरा।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि रेडियो समावेशी र जाजरकोटको रेडियो हाम्रो पाइला त्यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम रेडियो गिरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने सरोकारवालाहरूले उल्याएका छन्। वीरनगरमा भएको कार्यक्रमका सहभागीले युवालाई कृषि व्यवसायमा आकर्षित गर्न सके, गाउँघरमै रोजगारीको अवसर हुने र कृषि उत्पादन पनि बढ़ने बताएका छन्। उनीहरूले कार्यक्रममा विदेशी निवेशमा रहेका युवालाई स्वदेशमै कृषि व्यवसाय तर्फ मार्फत भविष्य निर्माण गर्न प्रेरणा मिल्ने विश्वास लिएका छन्। यसैबीच प्रदेशमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै तीनजना कृषक मुख्यमन्त्री कृषक उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले गरेको कार्यक्रममा उत्कृष्ट कृषक उद्यमीलाई नगद सहित सम्मान गरिएको छ। पुरस्कार प्राप्त गर्ने कृषकहरूमा बायो ग्रीन एग्रो प्रणालीका समीर खत्री चलाउने कृषि तथा पशुपंक्षी फर्मका अमित चलाउने तथा कर्णाली ड्रागन कृषि तथा पशुपंक्षी फर्मका सुमन सुवेदी रहनु भएको छ। उहाँहरूलाई क्रमशः 30,000, 25,000 र 20,000 रूपियाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ। पुरस्कार ग्रहण गर्दै सम्मानित कृषकहरूले राज्यबाट गरिएको सम्मानले आफूलाई थप उत्साहित बनाएको बताएका छन्। कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाईले सुर्खेत जिल्ला पछिल्लो समय कृषि उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएको बताउँदै कृषि क्षेत्रमा युवाहरूको आकर्षण समेत बढ़दै गएको उल्लेख गर्नुभयो। उहाँले आधुनिक तथा व्यावसायिक कृषि अभ्यासको विस्तारसँगै कृषिमा नयाँ सम्भाव्यता सृजना भइरहेको सम्भावना सृजना भइरहेको बताउनुभयो। कार्यक्रमका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमलाई आगामी दिनमा कर्णालीका सबै जिल्लामा कृषकसम्म पुग्ने गरी विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख्नुभयो। उहाँले कृषि क्षेत्रलाई अझ व्यावसायिक आधुनिक र प्रांगारिक बनाउँदै प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड़ दिनुभयो।
2: हामी यसमा आत्मनिर्भर हुन सक्दैनौ र हाम्रो जीविका पनि चल्न सक्दैन। त्यसकारण अबको कृषि भनेको व्यवसायिक कृषि हो। अहिलेसम्म हामीले के बुझाइरहेछौँ के बुझिरहेछौँ भन्दाखेरि हामीले प्रयोग गर्ने मल, हामीले प्रयोग गर्ने विषादी, हामीले चलाउने अथवा जसमा हामी निर्भर छौँ माटो, यसको कुरो यो कुरोलाई हामीले ध्यान दिएको अवस्था छ। यो यसको अवस्था जस्तो होस् तर मैले उत्पादन गर्नुपर्छ, उत्पादन गरेको चिजबाट बढी भन्दा बढी फलाएर नाफा लिनुपर्छ भन्ने भावनाबाट हामी ग्रसित छौ।
1: कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले सम्मानित तीनैजना कृषकलाई बधाई दिँदै कृषि क्षेत्रको रोजगारी सृजना र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले प्रदेश सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर किसानलाई स्वरोजगार र आत्मनिर्भर बनाउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भएको छ।
0: उता लुम्बिनी प्रदेशमा अहिलेसम्म 59.94% धान रोपाई सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर 3,13,072 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार 26 गतेसम्म 1,80,630 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। अझै 1,32,442 हेक्टर क्षेत्रफलमा धान रोपाई गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशका 12 जिल्ला मध्ये रोल्पामा धान खेती हुने 7% जमिनमा रोपाई सकिएको छ। यसै गरी प्युठानमा धान रोपाई हुने खेत मध्ये 92%, नवलपरासी पश्चिममा 90%, रूकुम पूर्वमा 80%, रूपन्देहीमा 72%, पाल्पामा 71%, बर्दियामा 70%, दाङमा 65%, गुल्मीमा 52% र अर्घाखाँचीमा 51% रोपाई सम्पन्न भएको छ। कपिल वस्तु र बाँकेमा भने धान रोपाईको प्रगति सुस्त देखिएको छ। प्रदेश कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरीका अनुसार कपिल वस्तुमा हालसम्म जम्मा 31% मात्रै धान रोपाई भएको छ भने बाँकेमा 30,780 हेक्टर क्षेत्रफलमा धान रोप्नु पर्ने लक्ष्य रहेकोमा हालसम्म 14,863 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ, जुन कुल क्षेत्रफलको 44% मात्रै हो। निर्देशनालयका अनुसार मनसून सक्रिय भइरहेकाले अब धान रोपाईको गति बढ्ने अपेक्षा गरिएको बताउनु भएको छ।
1: मनसून सक्रिय भइसँगै बाढी पहिरो तथा नदी कटानको जोखिम बढ़ने भन्दै सल्यानको कालीमाटी गाउँपालिकाले पालिकावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै पालिका तथा वडा स्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउनका साथै प्रहरी प्रशासनसँग समन्वय गरेर सम्भावित विपदको सामना गर्न सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ। मवेर शारदा नदी जस्ता ठूला जलस्रोतसँगै पालिकाभित्र दर्जनौं स्थानीय खोला बग्ने तथा भौगोलिक रूपमा विकट र नदी तटीय क्षेत्र भएकाले वर्षायाममा बाढ़ी पहिरो र नदी कटानको जोखिम उच्च रहने गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा विपदको अवस्थामा तत्काल खोज तथा उद्धारका लागि विपद व्यवस्थापन टोली, सुरक्षा निकाय र यस्तो क्षेत्रमा कार्यरत संघ संस्थालाई तयारी अवस्थामा रहन आग्रह गरेको बताउनुभयो। उहाँले मनसून अवधिभर पूर्व सावधानी अपनाउन सबै नागरिकलाई आग्रह गर्दै सार्वजनिक सूचना समेत जारी गरिएको बताउनुभयो। सार्वजनिक सूचना मार्फत नदी खोला र नालाको किनार तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सधैँ सतर्क रहन पनि अनुरोध गरिएको छ। बस्ती आसपास बाढ़ी पहिरो वा नदी कटानको जोखिम देखेमा ढिलाइ नगरी सुरक्षाकर्मी तथा सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी सुरक्षित स्थानमा सर्न पनि आग्रह गरिएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
3: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
5: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा

0: 98480 27590 र 081-534-328 फेरि सुन्नुहोस् है 98480 27590।
1: ए रामलौटन भाइ, के गर्दैछौ?
2: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
3: हजुर,
2: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
3: हस् बाबा।
4: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
2: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
4: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
2: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
4: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
2: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
4: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
2: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जनका सधैँ बाजुसँग।
7: लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
8: यदि छन् भने वीरेन्द्रनगर 3L चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
10: सूचना
11: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
10: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40913 र 97054-67993।
12: रेडियो भेरी FM।
11: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने सरकारवालाहरूको जोड, तीनजना कृषक मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित, सल्यानको कालीमाटी गाउँपालिकामा बाढ़ी पहिरो तथा नदी कटानको जोखिम बढ़दो, उच्च सतर्कता अप्नाउन पालिकाको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
10: अब बाँकी खबर। आत्मदाह गरेका मुगुका 25 वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार, स्थानीय तह र पीड़ित पक्ष बीच 9 बजे सहमति भएको छ। काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ। सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रक्रिया अघि बढ़ाइने पनि उल्लेख गरिएको छ। साथै घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटेका महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदन अनुसार थप कार्यवाही गरिने सहमति पनि भएको छ। पीड़ित परिवारलाई राहत स्वरूप मृतकका श्रीमतीलाई योग्यता र क्षमताका आधारमा महानगरपालिकामा रोजगारी उपलब्ध गराउने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने उल्लेख

0: यस्तै आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने पनि सहमतिमा उल्लेख छ। यस्तै गणेश नेपालीको अन्तिम दाह संस्कारको अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात तथा काठमाडौँ बसाई खर्च सब बुझ्ने र पोस्टमार्टम लगायतका कानूनी प्रक्रिया सहज बनाउने पनि सहमति भएको छ। परिवारका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने विषयमा पनि सरकार र स्थानीय सरकार महानगरले जिम्मेवारी लिने सहमति भएको छ।
1: बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिका मध्ये एकजनाको शव फेला परेको छ भने अर्का एक बालिकाको खोजी भइरहेको छ। उनीहरू डुबेको घटनाबारे एक भैँसी कोठालाले परिवारलाई जानकारी गराएका थिए। खोजीका क्रममा 9 वर्षीय सुलभ राउतको शव पौडी खेल्दा डुबेको स्थानमा करिब 500 मिटर तल तथा सिधनिया घाट स्थित राप्ती नदी पुलबाट करिब 1 किलोमिटर उत्तरतर्फ सशस्त्र प्रहरीले फेला पारेको जनाएको छ। सशस्त्र प्रहरीले सुलभको शव आवश्यक कानूनी प्रक्रिया तथा पोस्टमार्टमका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार 11 वर्षीय खुशी सिद्धापतिको खोजी भइरहेको भए पनि अझै पत्ता लाग्न सकेको छैन।
0: बाँकीको खजुरा गाउँपालिकाले नेपालगंज गुलरिया हुलाकी सड़कको वैकल्पिक मार्गका रूपमा धवलागिरी गाउँ हुँदै बी गाउँ जोड्ने सड़क निर्माण गरेको छ। गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सड़कको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका 3 आदर्श मावि धवलागिरी गाउँ हुँदै बी गाउँ जोड्ने सड़क निर्माण गरिएको बताउनुभयो। अब हुलाकी सड़क अन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा कुनै अवरोध आए पनि अब आदर्श मावि धवलागिरी गाउँ हुँदै बी गाउँ जोड्ने सड़क प्रयोग गरी नेपालगंज गुलरिया सहजै रूपमा आवाजात गर्न सकिने भएको छ। प्रदेश सरकारको 6 करोड़ 10 लाख रूपियाँको लागतका पुल निर्माण सम्पन्न भएपछि खजुरा बजार क्षेत्रको मुख्य बजार सड़कको वैकल्पिक मार्गका यो सड़क पनि निर्माण गरिएको हो। गाउँपालिकाका 8 वटा गाउँहरूलाई कालोपत्रे सड़क सञ्जालले जोड्ने, प्रत्येक टोलमा कालोपत्रे सड़क विस्तार गरी धुलोरहित गाउँ निर्माण गर्ने लक्ष्यसहित काम भइरहेको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुरबाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्षी सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन सधैँ बाप चाहिँ।
10: उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निःशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
10: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-9066।
12: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
13: रेडियो भेरी एफएम

अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाल विद्युत प्राधिकरणको असक्षमताका कारण मुलुकमा उत्पादित 1000 मेगावाट भन्दा बढ़ी विद्युत खेर गइरहेको

0: सेटमा गोल गर्दै टोलीलाई अर्जेन्टिनाको जित दिलाउनु भएको हो। अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा म्याक एरिस्टरले 10 मिनटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनु भएको थियो। कप्तान लियोनेल मेस्सीले गरेको कर्नर प्रहारलाई एरिस्टरले हेडर मार्फत गोल गर्नुभयो, कारण अब अर्जेन्टिनाले सेमी फाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ। यस्तै अर्को खेलमा नर्वेले हराउँदै इङ्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले नर्वेलाई अतिरिक्त समयमा 2-1 हराएको थियो। इङ्ल्याण्डको जितमा दुवै गोल जुड बेलिङ्हामले गर्नुभएको थियो। 36 मिनटमा नर्वेका एड्रियस स्लेफले गोल गर्दै अग्रता दिलाउनु भयो भने पहिलो हाफको अन्त्यतिर इङ्ल्याण्डका बेलिङ्हामले गोल गर्दै खेललाई बराबरीमै पुर्याउनु भएको थियो। अब पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन बीच आउँदो 31 गते बुधबार राति 12:00 तथा दोस्रो सेमी फाइनलमा इङ्ल्याण्ड र अर्जेन्टिना बीच 32 गते राति 12:00 प्रतिस्पर्धा हुनेछ। सेमी फाइनल विजेताले उपाधिका लागि साउन 4 गते न्युयोर्क र न्यू जर्सीमा उपाधिका लागि 12:00 प्रतिस्पर्धा गर्नेछन्। यसै गरी सेमी फाइनलमा पराजित हुनेले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:00 प्रतिस्पर्धा गर्नेछन्। यसपालि सेमी फाइनल पुग्ने चारवटै टोलीले यसअघि विश्वकप उपाधि जितिसकेका छन्।
1: र मलेसियामा जारी 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। समूह डी अन्तर्गत भएको खेलमा नेपालले सिंगापुरलाई 151 रनले हरायो। 200 रनको लक्ष्य पछ्याएको सिंगापुर निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 48 रनमै समेटियो। नेपाल सहित 13 देश सहभागी प्रतियोगितामा 4 समूहमा विभाजन गरिएको छ। समूह एमा थाइल्याण्ड, म्यानमार र जापान तथा समूह बीमा यूएई, ओमान र भूटान रहेको छ। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत तथा समूह डीमा हङकङ, सिंगापुर र कतार रहेका छन्।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने सरकारवालाहरूको जोड। 3 कृषक मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित।
0: सल्यानको कालीमाटी गाउँपालिकामा बाढ़ी पहिरो तथा नदी कटानको जोखिम बढ़दो, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह।
1: लुम्बिनी प्रदेशमा धान असार सकिने लाग्दा समेत आधा क्षेत्रमा मात्रै रोपाई सकियो।
0: र साबिक विजेता अर्जेन्टिना र इङ्ल्याण्ड विश्वकपको सेमी फाइनलमा सेमी फाइनल समीकरण पूरा।
1: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। Radio Tiger Studio Time. अहिले बिहानको 7 छ।
3: इट्स टाइम सिका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाऊ।
4: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
5: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
4: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौँ त।
5: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
4: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
5: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
4: हजुर हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइ

0: व्यवस्था रहेको छ।
1: यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कूल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-3580-76, 9848-067 र 9869-5178।
1: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
4: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9825451207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
5: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
6: गर्जन सधैं बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, सुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्स्मै।

0: युगमा भने कालयुग रहेको छ। आजको दिन मानेको समय 34:16 बिहान सूर्य उदय 5:18 जाँदा भयो, साँझ सूर्यास्त 7 रहनेछ। आज निशिबार नै आज भानु जयन्ती आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। के हो यो निशिबार नै? निशि माने रात्रि, बार्ने भनेको त त्यसलाई रात्रिमा बारणा गर्नु, बुझिहाल्नुहुन्छ। जसको जो मान्छे श्राद्धको लागि अधिकारी छ अथवा जसले श्राद्धादि कर्महरू गर्नुहुन्छ, जसले श्राद्धादि कर्महरू गरेर पिण्ड जल तर्पणहरू दिनुहुन्छ, उहाँहरूले रात्रिको समयमा भोजन नगर्नु भन्ने अर्थमा यो लाग्छ। त्यसो भएको हुँदा तपाईँहरूले यसलाई एकदमैसँगले ध्यान दिनुहोला। निशिको बेलामा अथवा रात्रिको बेलामा जसले भोजन गर्छ त्यो एकदम पापिष्ठ हुन्छ भनेर शास्त्रमा लेखेको छ, त्यो घोर नरकमा जानुपर्छ भनेर लेखेको छ। आज त्यही निशिबार दिन्छ। आज निशिबार नै भोलि औंसी पूरा रूपमा रहेको छ, सूर्योदयमा भोलि औंसीमा रहेको छ। आज निशिबार नै घरमा बुवा आमा हुनुहुन्न अथवा भगवानको धाममा गइसक्नु भएको छ अथवा तपाईँ भनौँ न एउटा श्राद्धादि कर्ममा तपाईँ अगाडि बढ़िरहनु भएको छ, घरमा श्राद्ध तर्पण पिण्डहरू दिने गर्नु भएको छ भने आज रात्रिको समयमा भोजन नगर्नु, आज एकसाक मात्रै भोजन गर्नु, सन्ध्याको समयमा सन्ध्याभन्दा पूर्व घाम सधैँ रोटी सब्जीहरू खानु असाध्य राम्रो मानिन्छ है। यो जानकारी दिए तपाईँलाई। अब हामी यतिखेर कार्यक्रममा रहेर यो आज निशिबार्नेको बारेमा थोरै चर्चा गरे। यो निशिबार्ने निशिबार्नेको यो चर्चा तपाईँहरूलाई जानकारी गराउँ, सबैलाई थाहा नहुन सक्छ। यो फेरि कोही मान्छेले चाहिँ भन्नुहुन्छ यो हामीले त हुन्छ रे अरूले बार्नुपर्छ, होइन। निशिबार्ने भनेको श्राद्ध कर्म जसले गर्नुहुन्छ सबैले बार्नुपर्छ, त्यहाँ कुनै जात भात लिङ्ग परिवेश केही छैन। त्यसो भएको हुँदा तपाईँहरूले पनि बार्नुहोला, तपाईँहरू पनि सावधानी हुनुहोला भन्न चाहन्छु। कार्यक्रम ज्योतिष दर्पणको यो माध्यमद्वारा हामी तपाईँलाई यो कुराको जानकारी गराए। अब कार्यक्रममा पालो भएको छ आजको ग्रह गोचर। ग्रह गोचरमा सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमा मिथुन राशिमा छन्। आज त्यस्तै गरेर मंगल वृष राशिमा छन् भने त्यस्तै गरेर आजको दिनमा बुध मिथुन राशिमा छन्, बृहस्पति आज कर्कट राशिमा छन्, शुक्र सिंह राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। आज मिथुन राशिलाई राज्यको एकदम सकारात्मक ऊर्जा छ। कर्कट राशि पनि आज उत्कृष्ट दिनहरू भन्न सक्छ। यो ग्रह गोचरको परिवेश पनि तपाईँलाई जानकारी गराए। अब हामी तपाईँहरूलाई जानकारी दिन्छौ कि यो ग्रह गोचर सँगसँगै आजको राशिले के भन्छ, तपाईँका दिनलाई कसरी व्यतीत गर्छ राशिफलले भन्ने कुरा हो। हामी आज यो काठमाडौँबाट यतिखेर कार्यक्रम ज्योतिष दर्पण सञ्चालन गरिरहेको तपाईँलाई अवगत गराउन चाहन्छु, किनभने भोलि मंगलबार तपाईँ र मेरो भेट काठमाडौँमा रहनेछ। भोलि एक दिन म काठमाडौँ आइसकेको छु, फेरि तपाईँहरू बा आउनुहुन्न कि गुरुसँग भेटुन्न कि भन्ने चिन्ता लिनै पर्दैन। तपाईँ र मेरो भेट काठमाडौँमा रहनेछ। काठमाडौँमा चक्रपथ बाँसबारी रोडमा, तपाईँ बाँसबारी रोडमा अस्ट्रेलियन एम्बेसी छ, अस्ट्रेलियन एम्बेसीको ठिक अगाडिपट्टि चौतारा रेस्टुरेन्टमा तपाईँ र मेरो भेटघाट रहनेछ। अरू बेला पनि आइरहनु भने सज्जनहरूले त मलाई यहीँ भेटिरहनुहुन्छ भनेको, अरू बेला आउँदा पनि आउनु भने र आज पनि आउन मन लागेको छ भने सम्पर्कमा तपाईँ आउन सक्नुहुन्छ, हामीलाई भेट गर्न सक्नुहुन्छ। आज तपाईँलाई हामी माफ गर्नुहोला, आज होइन भोलि, भोलि मंगलबार भेटघाट गर्छौं। भोलि 30 मंगलबार काठमाडौँमा भेट्ने तपाईँलाई वाचा गरे है। यो मैले किन यसरी बारम्बार तपाईँलाई भनिरहेको छु भने तपाईँ नझुकिनु होला कि भनेर। भोलि धेरैले आफ्नो छोराछोरीलाई पठाउँदै हुनुहुन्छ, मलाई थाहा छ, सबै आफ्नो परिवारजनलाई त्यहाँ जानु है, गुरुदेव आउनु भएको छ भनेर सबैलाई भन्नुहुन्छ, मलाई त पनि थाहा छ। त्यही भएर तपाईँहरूले पनि एकचोटि भेटेर चिना हेराउनु होला, जसको चिना छ चिना लिएर आउनु होला, चिना छैन तपाईँ र मेरो भेटघाट साल महिना गते बार समय र जन्मेको जिल्लाहरू अनिवार्य रूपमा चाहिन्छ, भेटघाट गर्नुभयो भने तपाईँ र मेरो कुराकानी भइहाल्छ। अहिलेलाई यति जानकारी गराए, भोलि मंगलबार हो 30 हो, सबैलाई यति मात्र सम्झाइदिए काठमाडौँमा भेटहुन्छ है भनेर, भेट्न इच्छा हुनेले भेट गर्न सक्नुहुन्छ भन्दै कार्यक्रम ज्योतिष दर्पणमा अबको पालो भएको छ आजको तपाईँको मेष आदि बाह्र राशिफलको। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि आज दिन सकारात्मक छ, पराक्रमिक छ। तपाईँको वर्चस्व धेरै वृद्धि रहनेछ। आर्थिक कामहरूमा सफल हुने योग रहेको छ। मान सम्मानमा वृद्धि हुनुको साथ साथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ। इष्टमित्रहरूले साथ दिने खालको योग पनि राम्रो रहेको छ भने आर्थिक तकेका कामबाट पनि सकारात्मक ऊर्जा आजको राशिमा संकेत छ। तपाईँको सोच परिवर्तन आजबाट रहन सक्छ किनकि लग्नमा चन्द्रमा आइसकेको छ। इष्टमित्रहरूले पनि साथ तपाईँलाई निकै दिनेछन् किनभने आजको दिनबाट राजयुक्त ग्रह तपाईँको राशिमा परिवर्तन भइसकेको छ। आज गरेका कामहरू सकारात्मक बन्दै जान सक्छ। उन्नति र प्रगति पनि राम्रो रहनेछ। चन्द्रमा बाह्रौं भए तापनि अन्य कामको लागि भने आज निकै राम्रो देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि रहन्छ। खानपिनमा स्वास्थ्यमा पनि सुधार हुने खालको युक्त छ। तर थोरै चन्द्रमा अलिकति बाह्रौं पर्यो, खर्च भने वृद्धि होला। तर लग्नमा बृहस्पति उच्च भएकाले काम गर्न एउटा जोश जाँगरहरू वृद्धि रहनेछ। सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता बन्ने खालको योग देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ। आर्थिक तकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा आजको राशिबाट संकेत देख्न सकिन्छ। तपाईँले सोचेका कामहरूबाट तपाईँको लागि धेरै राम्रो देख्न सकिने योग छ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू आजको राशिबाट संकेत देख्न सकिएको छ भने इष्टमित्रहरूले पनि साथ दिन सक्ने योग छ। लामो दीर्घ यात्राहरू आजको लागि सकारात्मक भएर जाने योग आजको राशिबाट संकेत। ग्रहमा कन्या राशिलाई ग्रहहरूबाट संकेत देख्न सकिने योग आजको राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: यतिखेर पालो भएको छ तुला राशिको। तपाईँको मन बलियो रहनेछ। आजको दिनमा पराक्रमिक योग छ। साथीभाइसँग नयाँ ठाउँको परिभ्रमण गर्ने योग छ। भाग्य चम्किने योग रहेको छ। इष्टमित्रहरूले साथ दिने खालको योग पनि राशिमा संकेत छ। यतिखेर आठौं चन्द्रमाले चोटपटक भय रहन सक्छ। औषधि मूल्यमा धन खर्च वृद्धि हुनुको साथसाथमा मान्यजनहरूको आशीर्वाद कमी हुन सक्ने युग रहेको छ। इष्टमित्रबाट अलिकति टाढा रहनुहोला। आजको दिनमा आफ्नै व्यक्तिहरूबाट शत्रु पैदा हुनेछन्। विशेष ध्यान दिनु शुभ हुन्छ। ग्रहमा राजयुक्त ग्रह छ। पारिवारिक रमझममा तपाईँको दिन व्यतीत रहन्छ। मान सम्मानमा पनि वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावना राशिमा संकेत छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा आउने खालको योग रहेको छ। मान सम्मानमा वृद्धि हुनु आजको लागि राम्रो रहेको छ भने मान सम्मानमा पनि वृद्धि हुने खालका योगहरू आजको राशिमा संकेत। ग्रहमा मकर राशिलाई देख्न सकिने योग रहेको छ। कुम्भ राशिलाई 7:30 शनि छ। सातौंमा शुक्रको योग छ। प्रेममा असाध्य राम्रो रहन सक्छ। आजको दिनमा पुराना प्रेमीहरूसँग अलिकति बिछोड पनि हुन सक्ने खालका सम्भावना भएकाले आजको दिनमा ओम सम शनैश्चराय नमः मन्त्र जप गर्दै अगाडि बढ्नु भयो भने दिन शुभ रहन्छ। र अन्त्यमा मिन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। लामो दीर्घ यात्राहरूमा सहज हुनुको साथसाथमा आफ्नो र आफन्तहरूको साथ र सहयोगले गर्दा अधुरा कामहरू पनि पूरा हुने योग राशिमा संकेत ग्रहबाट देख्न सकिने योग रहेको छ।

हजुर, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। कार्यक्रम ज्योतिष दर्पण हरेक दिन 8 बजेबाट 9 बजेसम्म नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म 7 प्रदेश 77 जिल्लाबाट कार्यक्रम एकै साथमा प्रसारण भइरहेको छ। हामी नियमित तपाईँहरूलाई कुराको जानकारी गराइरहेका छौं कि तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामीलाई धेरै मान्छेहरूले कार्यक्रम सुन्दाखेरि संस्कार संस्कार संस्कार भन्नुहुन्थ्यो। हामीले संस्कारलाई केही जन्ने एउटा प्रयास र प्रयत्न गरेका छौं। आज म तपाईँहरूलाई जानकारी गराउँछु, संस्कारमा हामीले चर्चा गरिरहने कुराहरूमा कहिलेकाहीँ हामीले केको बारेमा कुरा गर्छौं, केको बारेमा कुरा गर्छौं। अहिले हामी 16 संस्कार मध्येमा आज हामी तपाईँलाई जानकारी गराउँछौं। सूतिका स्नान मुहूर्त अथवा गर्भवती महिलाले स्नान गर्ने पहिलो दिन के जुर्नु पर्दो रहेछ है, थाहा पाउनु पर्यो नि। यो विचार कसले भन्ने आशा थाहा पाउने, हाम्रा आमाहरूलाई, हाम्रा दिदीहरूलाई, हाम्रा भाउजूहरूलाई, काकीहरूलाई, सानीमाहरूलाई कसले भन्ने आशा र विचार थाहा हुने। अनि त्यतिकै गयो, नुहायो, आयो, अनि भोलिदेखि ढाड दुख्या छ भन्या छ, पेटमा स्वास्थ्य बिग्रियो भन्या छ, टाउको दुख्न थालो भन्या छ, यो सबै के हो, पानीको दोष लागेको कारण हो। त्यही भएर आजदेखि भनेको मान्नु, यो आवाजलाई रेकर्ड गर्नु हजुर काम लाग्छ कहिलेकाहीँ, बुझ्नुभयो कि भएन, यस्ता कुराहरू त सेभ गरेर राख्ने कुरा हो। यो त फेरि धेरै धेरै कुराहरूको, प्रत्येक दिन मान्छे हजारौं हजार मान्छे जन्मिरहेका छन्, सबैलाई चाहिने कुरा होइन है, ध्यान दिनु होला। यस्ता कुराहरूमा बुझ्नु भएन भने हाम्रो फेसबुक आइडी थाहा छैन, फेसबुक आइडीमा गएर सर्च गर्नु न, फेसबुक सबैले चलाउनुहुन्छ तपाईँहरू होइन, फेसबुकमा जानुहोस् अनि लक्ष्मण सुवेदी 333 LXMANYUBEDI सुवेदी 333 यो सर्च गर्नुहोस् र तपाईँ हाम्रो भेटघाट हुन्छ। फेसबुकबाट म्यासेज गर्नुहोस् अथवा हाम्रो 98453 97658 यो नम्बर वाट्सएप छ, यो नम्बर सेभ गरेर वाट्सएपमा म्यासेज गर्नुहोस् होइन, अथवा हामीलाई तपाईँले युट्युबमा गएर लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोस्, हाम्रो आफ्नै युट्युब च्यानल आउँछ। अब यसमा भिडियो हाल्ने त धेरैचोटि भनियो, पा छैन है, यसमा तपाईँहरूले हामीलाई त्यहाँ सब्सक्राइब पनि गर्नुहोला, भिडियोहरू अलिअलि छन् हेर्दै पनि गर्नुहोला, केही अब के को बारेमा भिडियो हाल्ने भनेर तपाईँले खबर गर्दै पनि गर्नुहोला। तपाईँले कमेन्ट गर्नुभएको युट्युबमा गएर कमेन्ट गर्नुभयो भने त्यहाँबाट हामी त्यही अनुसारका के गर्छौं, त्यही अनुसारका भिडियोहरू बनाएर त्यो युट्युबमा हामीले पोस्ट गरिदिनेछौँ र तपाईँहरूलाई हेर्न सजिलो पनि हुन्छ है। नम्बर थाहा पाउनुभयो, नाम थाहा पाउनुभयो, फेसबुकमा जाने अथवा जुनसुकै सामाजिक सञ्जालमा LXMANYUBEDI सुवेदी 333 अनि नम्बर चाहिँ भनिहाल्छु है, दिनैभरि पनि फोन गर्नु होला यही नम्बरमा 98453 97658 यो नम्बर चाहिँ व्हाट्सएप पनि छ, यसमा चाहिँ भाइबर पनि छ होइन, अनि अर्को चाहिँ यान्सेलको नम्बर 98142-73-601 यो नम्बरमा सम्पर्क भने तपाईँ दिनैभरि पनि गर्न सक्नुहुन्छ। लागिहालौँ, धेरै ढिलो गर्न भएको छैन होइन। अब सूतिका स्नान मुहूर्त म तपाईँलाई एकदमै ध्यान दिएर सुन्ने खालको शास्त्रको ज्ञान दिइरहेको छु, ध्यान दिएर सुन्नुहोला। पोषम ध्रुवेन्दु करव्रात हेषु सूतिर् स्नानम समित्र भरवी जकुजेषु सस्तम

मिथ्याम। कति राम्रो श्लोक छ है। यसको अर्थ के भन भने सबैभन्दा पहिले रेवती नक्षत्र, उत्तर भाद्रपदा, उत्तर साढा र उत्तर फाल्गुनी नक्षत्र, तीनटा नक्षत्र, रोहिणी नक्षत्र, मृगशिरा नक्षत्र, हस्ता नक्षत्र, स्वाति नक्षत्र, अश्विनी नक्षत्र र अनुराधा नक्षत्रमा अनि आइतबार, बिहिबार, मंगलबार होइन सुत्केर स्नान गर्नलाई शुभ हुन्छ भनेर शास्त्रमा दिएको छ है। अर्को के छ भने आराध्रा नक्षत्र, पुनर्वसु नक्षत्र, तिष्य नक्षत्र अनि श्रवण नक्षत्र, मगा नक्षत्र अनि विशाखा र कृतिका नक्षत्र अनि मूल नक्षत्र, चित्रा नक्षत्र अनि बुधबार र शनिबार। बुझ्नुभयो कि भएन? षष्ठी अष्टमी चतुर्थी नवमी र चतुर्दशी तिथिमा स्नान गरे भने रोग बढ्छ भनेर शास्त्रमा ल्याएको छ। गर्न हुँदैन स्नान, पहिलो स्नान है फेरि है, त्यो ख्याल गर्नुहोला। अब यो संस्कारहरूमा हामीले तपाईँलाई कहिले हामीले के को संस्कार बतायौं, कहिले हामीले के को संस्कार बतायौं, यी सबै शास्त्रमा लेखेका कुराहरू मैले तपाईँलाई घोकेर भनेको छु, हेरेर भनेको छु, सत्य भनेको भए तपाईँहरूलाई सिकाउनको लागि, हाम्रा दिदीबहिनीहरूलाई थाहा होस् भन्नको लागि, हाम्रा आमा काकी फुपूहरूलाई थाहा होस् भन्नको लागि भनेको हो। अब एउटा एकदम महत्वपूर्ण कुरा जोडिहाल्छु पहिले ल। ए गुरुबा, फोन आउँछ हामीलाई धेरै नि, हजुर हजुर राधे राधे भन्यो, मेरो छोराको हेरिस न आठ महिना दाताहरूले के हुन राम्रै हो त, होइन नि गाउँ गर्दै हुँदैन भने त राम्रो हुँदैन भने खै किन भन्छन् त्यहाँका बाजेहरूले। अनि गुरुबा बाह्र महिनामा दाँत आयो नि के हुन्छ, माथि आयो कि पहिले तल आयो, तल आछ पहिलो के हुन राम्रै हुन्छ त भन्छु म, होइन गुरुबा यहाँ त बाह्र त राम्रो होइन अरे नि त भन्छन्। खै कहाँ लेखाएको पनि, अब म आज श्लोक पढ्छु, श्लोक पढेर तपाईँलाई सुनाउँछु ल, श्लोक पढिदिन्छु, ध्यान दिएर सुन्नु होला किनभने यो कार्यक्रम यतिखेर धेरै ठाउँमा बजिरहेको छ, धेरै ठाउँका मान्छेलाई शास्त्रको ज्ञान चाहिएको छ, धेरै ठाउँको मान्छेलाई चाहिँ संस्कार चाहिएको छ। मासे च प्रथमे भवेद सदसनो बालो विनाशेत स्वयं अन्यासक्रमतो नुजात भगिनी मात्र ग्रधान द्वादिके षष्टादो लभते हि भोगमतुलम तातत सुख पुष्टताम लक्ष्मी सौख्यमथो जनो सदसनो बोर्ध्यम स्वपित्रा दिहा। दाँत उम्रिने सबैभन्दा पहिले ध्यान दिनु, दाँत स्वयं आयो भने एकदमै मतलब जन्मदैमा चाहिँ दाँत आयो भने धेरै ठुलो कष्ट हुन्छ, आफै पनि विनाश हुन्छ भनेको छ, तर धेरै ठुलो कष्ट हुन्छ। अनि दाँत सबैभन्दा पहिले बच्चाको पहिलो दाँत चाहिँ माथिबाट आयो भने अशुभ मानिन्छ, तलबाट तल्लो गिजाबाट दाँत आउनु पर्यो, पहिलो दाँत के हजुर, पहिलो दाँत तलबाट आयो अरू दाँत जताबाट आयो भने केही फरक परेन, पहिलो दाँत चाहिँ तलबाट आउनु पर्यो। अब कति महिनामा आउने त भनेको, स्वयं दाँत सहित जन्म भयो भने त धेरै ठूलो कष्ट भयो, अनि बुवा आमालाई पिर्छ भनेको छ, दाँत सहित जन्मे भने बुवा आमालाई ठूलो धक्का दिन्छ अरे। अब जन्मेको एक महिनाभित्रमा दाँत आयो गुरुवा, तलैबाट आयो तर के गरिन् त भन्दा, एक महिनामा आयो भने विनश्येत स्वयं, आफैलाई स्वयंलाई घाटा हुने भयो, बच्चा एकदमै ठूलो समस्यामा पर्ने भयो होइन। अब दुई महिनामा जन्मियो भने मतलब जन्मेको दुई महिनामा आयो भने के हुन्छ भन्दा, आफूभन्दा सानाका भाइहरू गर्व खेर गाका गाई हुने भए, नजन्मिने भए भाइहरू है। तेस्रो महिनामा दाँत आयो भने के हुन्छ, बहिनीलाई पिर्ने भयो भनेको, दोस्रो महिनामा दाँत आए पनि तेस्रो महिनामा दाँत आए पनि जे भए पनि आमा बाबाको गर्भबाट बच्चा चाहिँ खेर दिएर जाने भयो है। अनि चौथो महिनामा आयो भने आमालाई धेरै कष्ट हुन्छ है भनेर लेखेको छ। अनि पाँचौं महिनामा आयो भने आफूभन्दा ठूलो दाईहरूलाई पिर्छ भनेर लेखेको छ। अनि पाँचौं महिना पछाडि के भनेको छ,
छैटौं महिनामा आयो भने धेरै ठूलो सुख हुन्छ छोरालाई, धेरै ठूलो आहा, घर परिवार सन्तान सबैलाई सुख हुन्छ छैटौं महिनामा। जम्मा पाँचवटा महिना बार्नु छ है, फेरि सुन्नु ध्यान दिएर। मैले कता कता मामली पिर्ने पनि देखेको छु कतै कतै, यो आमाको ठाउँमा कसै कसैले मामा पनि भनिदिन्छन् क्या हजुर, त्यो पनि कुरा हो है। अलिअलि पाँच महिनामा समय आयो भने मामालाई पनि पिर्न सक्छ, नातिनु होला। तर छैटौं महिनादेखि आयो भने शुभ हो, छैटौं महिनामा आए पनि शुभ हो, सातौं महिनामा आए पनि शुभ हो, आठौं महिनामा आए पनि शुभ हो, नौ महिनामा आए पनि शुभ हो, दसौं महिनामा जहिले आए पनि शुभ हो। जम्मा जन्मिएपछि पाँचवटा महिना चाहिँ ख्याल गर्नु पर्यो, दाँत आयो कि आएन भनेर। अब यसमा एउटा कुरा एकदमै कुरा के छ भने, कहिलेकाहीँ त हुन्छ नि त, लु मानौ दुई महिनामा आयो दाँत के गर्ने त, शान्ति त गर्नु पर्यो, पिर्न त दिन भएन। त्यस्तो बेला चाहिँ सुवर्ण मूर्तिमा पूजा गर्ने, महामृत्युञ्जय जपहरू गर्ने र त्यही भाँडोद्वारा चाहिँ दही प्राशन भन्छ के अरे, दही खायो भने केही कुरामा शुभ हुन्छ भनेर शास्त्रमा देखाएको छ। थोरै तिल हालेर अनि थोरै दही प्राशन गर्यो भने केही दोषहरू निको हुन्छ है। सानो टुक्रो सुन ल्याएर पूजा गर्ने, त्यही सुनद्वारा यसो ओठमा लगाइदिने दही दही, त्यति गर्यो भने धेरै कुरामा राम्रो भइहाल्छ। आचुरो कोही पर्दैन, जबसम्म तपाईँले शास्त्र मान्नुहुन्छ, जबसम्म तपाईँले संस्कार मान्नुहुन्छ, जबसम्म तपाईँले चाहिँ संस्कृति मान्नुहुन्छ भने के हुन्छ, तपाईँलाई डर्नेको कोही चिन्ता छैन, डर्नेको भाग्नेको तपाईँलाई केही आतुरी छैन हजुर। धेरै कुराको हामीले तपाईँलाई संस्कार सिकाइरहेका छौँ, संस्कारलाई आत्मसात गर्नुहोस् न, केही भयो भने हामी त्यसको जिम्मेवारी लिन्छौँ। अब बाहुनको छोरा आउँछन्, काममा जनै हुँदैन, होटलमा बस्छु चुवाचुवाको मासु खान्छन् ए हरि, राँगो खाइदिन्छन् ए हरि भगवान, ओफ यस्तो हुन्छ के गर्ने, त्यो सम्झिँदा पनि खल खाली पसिना आउँछ मलाई त, रिसले क्या त संस्कारहीन देखिको रिसले, ए प्रभु हजुर हजुर। यो धामीहरू अलिकति अझै यहाँ धामी बाहरूले कुरो बिगार्नु भएको छ है हजुर, धामी बाहरूले बलि दिन्छ। अस्ति कता मैले एउटा युट्युबमा कि केमा एउटा टिप्स देखाएको थिएँ, एउटा गुरुबा साह्रै हिँड्नु भएको छ क्या, बलि बलि भन्छ नि यी सब बिचरा, त्यो बोकोले बिचरा, त्यो राँगोले के को चाहिँ पाप गरेको थियो त्यसलाई चाहिँ काटेको, बलि दिन सकन, त्यस्तो भगवान्लाई प्यार गर्ने मान्छेले त आफू स्वयं दिनु नै बलि भन्न चाहिँ एउटा गुरुबा उफ्रिनु भएको थियो। म अस्ति खरो गुरुबा हुँदो रहेछ यसो सोचेँ, वास्तवमा हुन त हो नि है, हामी भगवान्लाई कति माया गर्छौं, भगवानको लागि भनेर चट्ट हामीले खानै पर्ने कुरो चाहिँ काटेर दिन्छौँ हामी, ए भगवान। तपाईँले अहिलेसम्म कहिले सुन्नु भएको छ बाघलाई चाहिँ बलि दिएरे भनेको छैन, के दिन्छ बलि, कुखुरा, के दिन्छ बलि, बोका, के दिन्छ बलि, राँगा, यति होइन बलि दिने, अथवा हाँस पनि दिनुहुन्छ होला, परेवा पनि दिनुहुन्छ होला, त्यही त्यही खानुहुन्छ अनि त्यही त्यही तपाईँहरू बलि दिनुहुन्छ। लु ठिक छ, बलि दिने भए दिउँ न त, लु मैले पनि तपाईँलाई साथ दिइन्छु ल, तर बलि दिने भइसकेपछि त्यो दिएको कुरा किन ल्याएको फेरि फिर्ता, पाप लाग्दैन भगवान्लाई दिएको चिज ल्याउनलाई, शास्त्रमा के लेखाएको छ, आमामामा भगवान्लाई अर्पण गरेको घरमा फिर्ता ल्यायो भने है भगवानको दक्षिणा कहिले नै झुकेर आफ्नो खल्तीमा हातमा कतै झोलामा पर्यो भने त्यसो त ब्रह्म हत्याको दोष लाग्छ भनेर शास्त्रमा लेखाएको छ, अनि भगवान्लाई दिएको कुरा लिएर किन आउने, रगतै मात्रै माग्नुहुन्छ भने थोरै यसो सियोलो कोट्याएर रगत दिनु नि एक दुई भइहाल्छ नि, किन काट्नुपर्छ त ल, तपाईँहरूलाई चित्त बुझेन है, गुरुबाले गर्दा हाम्रो अब सबै खुसी नै भयो भन्नुभएको छ, ठिकै छ, तर धेरैले बुझ्नु भएको छ भित्र यति खुसी छु म, धेरैले क्या अझ अलिकति पढे लेखेका मान्छेहरू त ठ्याक्कै बुझिहाल्नुहुन्छ, ओहो गुरुबाले भनेको कुरा सही हो, रिसर्च गर्नु पर्यो नि, मैले के बोलिरहेको छु विश्वास नगर्नुहोस्, तर मैले बोलेको कुरालाई तपाईँले अनुसन्धान गर्नुहोस् न, अब होइन
हाम्रा ऋषि महर्षिहरूले बोलेका कुराहरू, ऋषि महर्षिले भनेका शास्त्रका कुराहरूलाई तपाईँले खोज्ने हो नि त, खोजेपछि धेरै कुरा थाहा पाइहाल्छ। आदरणीय श्रोतन, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ, हामी दैनिक रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू भने दिने प्रयास गरिरहन्छौ। हामीले यतिखेर दाँत उम्रिनेको कुरा भन्यौं, एक महिनामा आफैलाई विनाश हुन्छ, दुई महिनामा भाइलाई विनाश हुन्छ, तीन महिनामा बहिनी विनाश हुन्छ, होइन हजुर? हो कि? मैले भनेको बुझ्नु भएको सही छैन, बुझ्नु भएको छैन भने दिनैभरि तपाईँको लागि फोन खुल्ला हुन्छ है हजुर, फोन फटाफट रूपमा गर्ने। अनि चौथो महिनामा चाहिँ आमालाई पीड़ा हुन्छ, पाँचौं महिनामा चाहिँ दाईलाई पीड़ा हुन्छ, अब छैटौं महिनादेखि पीड़ा हुन्छ भन्ने ब्राह्मण गुरुहरूले कहाँ पढ्नु भएर चाहिँ खोजिदिनुहोस् न, मुहूर्त चिन्तामणीमा नभएको कुरो कतै होला ज्योतिषमा? ल, पाँचौं महिनासम्म पिरियो, छैटौं महिनादेखि सबै राम्रो, तर दाँत सहित जन्म भयो भने चाहिँ अलिक दुखै हुन्छ, आमा बुवालाई पनि पेज एउटा कुरा, एउटा कुरा अर्को कुरा, पहिलो दाँत सिसाभर त्यो महिनामा पनि पाँच महिना पछाडि पनि तलपट्टि आएको चाहिँ राम्रो है, तल्लो दाँत चाहिँ आएको राम्रो, ल त्यसो भयो भने चाहिँ हाम्रो सबै कुरा राम्रो भइहाल्छ है। धेरैका छोराछोरी जन्मिया छन्, बाफाई गर्न छ, के छ भन्दा सबै भन्छु आजमा, सबै कुराको चर्चा पोल खोल दिन्छु आजमा। ल, हामीले के भन्यौ, दाँत आउनेको चरणमा, अब अघि हामीले यो त हामीले बीचमा राखेको हो नि त, यो त होइन, किनभने पाँच महिनासम्मको संस्कारको बारेमा आउँदैछ कुरो, नामकरण भयो, अब दाँत उम्रिन्छ, अनि यो सँगसँगै नारायण सँगसँगै के हुन्छ, नारायण सँगसँगै कुकुरोमा राख्ने पनि नियम हुन्छ नि, होइन, कुकुरोमा राख्ने क्या, कुकुरो थाहा छ, कुकुरो माथिपट्टि डोरी बाँधेर तलपट्टि सारी बाँधेर अथवा चाहिँ यस्तो भाटाहरूको बनाउने, आजभन्दा त किन्न पाइँदो रहेछ है, थाहा भयो नि त हजुर, होइन, त्यही भएर किन्न पाइँदो रहेछ भने कुकुर किन्न पाइन्छ, त्यो ल्याएर राख्न दिनुहुन्छ, हामी त्यसलाई के भन्छौं, दोलारोहण भन्छौ हामी, हामी कुकुरलाई कुकुरमा सुताउन दिन, दोलारोहित क्रभात पञ्च सरपञ्च सुसप्त भैर निरुजम मरणम काश्यम व्याधि सौख्यम क्रमाशीसुः। कति राम्रो शास्त्रमा लेखेका छ, चक्रहरू जुराउनु भने लेखा छ, सूर्य नक्षत्रबाट पाँच पाँच पाँच पाँच र सात नक्षत्रमा विवाद लगाएर कर्मैसँग निरोगता हुन्छ, मृत्यु हुन्छ, दुर्बलता हुन्छ, रोगी हुन्छ अनि सुखी हुन्छ। सूर्य नक्षत्रबाट पाँचमा के हुने भयो, निरोगता हुने भयो। अब यो सबै बुझ्नुहुन्न, तर के चाहिँ हो भने अर्को कुरो भनिहाल्छु है, तपाईँले चाहिँ मरिकाटे बुझ्नुहुन्न यो कुरा, किनभने हामीले यही पढ्दा त अहिले अझै बुझ्ने गाह्रो छ, बुझ्नु चाहिँ हुन्न, तर यो कार्यक्रम सुन्ने तपाईँले के चाहिँ थाहा पाउनु पर्यो भने, जब छोरो जन्मियो नि अनि हतार हतार फोन गर्ने, गुरुबा मेरो छोरोलाई कुकुरमा राख्ने दिन कहिले हेरिदिनुहोस् त भन्नु पर्यो, तपाईँले कहाँ एकचोटि सुनेर बुझ्नुहुन्छ, तर यस्तो यस्तो पनि नियम रहेछ है भनेर बुझ्नु पर्यो नि, परेन, कुकुरो राख्ने दिन छ, अब एकछिनपछि आउँछ यहाँ समय भयो भने, पहिलोचोटि छोरोलाई भैँमा उभ्याउने चलन छ नि, त्यसको बारे नै आज म तपाईँलाई चर्चा गर्छु, तर समय पुग्यो भने है हजुर, बुझ्नुभयो, सूर्य नक्षत्रको लाई पहिले पाँचौं भाग लाउने, पाँचौं नक्षत्रमा निरोगता हुन्छ, त्यसपछि पाँचौंमा मृत्यु हुन्छ भनेको त्यसमा भएन राख्नलाई, त्यसपछि पाँचौंमा के हुन्छ, दुर्बलता हुन्छ त्यो पनि भएन, त्यसपछि पाँचौंमा रोग हुन्छ त्यो पनि भएन, त्यसपछि अन्तिममा सात नक्षत्रमा सुख हुन्छ है, बुझ्नुभयो, यसो गरिसकेपछि के हुन्छ, यो सबै कुराको चर्चा यो गर्नुपर्छ, यो चाहिँ सूर्यको नक्षत्रबाट, सूर्य भएको नक्षत्रबाट तब दिनको नक्षत्रसम्म गणना गर्नुपर्छ, अलिअलि ज्योतिष पढेको पढेका गुरुबार थाहा हुन्छ कुरा, सूर्यको नक्षत्र, सूर्य जुन नक्षत्रमा हुनुहुन्छ अहिले मिथुन राशिमा हुनुहुन्छ, कुन
नक्षत्रमा हुनुहुन्छ, अहिले कर्कट राशिमा हुनुहुन्छ, कुन नक्षत्रमा हुनुहुन्छ, अहिले तुला राशिमा हुनुहुन्छ, कुन नक्षत्र, सबै कुरो थाहा हुनु पर्यो हजुर। अब वैशाख महिनामा सूर्य कुन कुन नक्षत्रमा हुन्छन् भन्ने कुरो थाहा हुनु पर्यो। अश्विनी नक्षत्रमा हुन्छन् सूर्य वैशाखमा, अश्विनी नक्षत्र, भरणी नक्षत्र, कृत्तिकाको पहिलो पाउसम्म के हुन्छ, दुई नक्षत्र र एक पाउसम्म के भयो, वैशाख महिनामा सूर्य रहने भयो, यो पक्का हो, सन्तेभरिको नियम फेरि हो। अश्विनी भरणी कृत्तिकाको पहिलो पाउसम्म वैशाखको तीस गते हुन्छ, अनि कृत्तिकाको दोस्रो पाउमा सूर्य जाने बित्तिकै के हुन्छ, जेठ महिना प्रारम्भ हुन्छ। कति सजिलो छ, अलिकति बुझ्न गाह्रो छ, बुझेको मान्छेले त साह्रै सजिलो छ, ज्योतिष विज्ञान यो विज्ञान हो हजुर, होइन हजुर। अनि के भयो, सूर्यको नक्षत्रबाट जुन दिनको क्रममा राखिन्छ त्यो दिन गन्ने हो कि हजुर, गनेपछि राम्रो हुन्छ, यसरी बुझ्नु होला भनेको, को क्रममा राख्ने दिनको चक्र बुझाए। अब मुहूर्त पनि हेर्नु पर्यो होइन, दन्तार कभो पति धृते दिन मितबा सरे चार द्वारे सुभे मृदुल ध्रुव ध्रुव भवे शिशुना दोलाधिरो निरथालिस क्रमणम चतुर्थ मासे गमुक्त समय गमिते निवास। शासनलाई के भनिदियो भने अलिकति गहिरो कुरो छ हजुर, बुझ्नु है, जुन समयमा है जन्म समयबाट 32, 12, 16 र 18 एवं 10 दिनमा शुभ हुन्छ भन्दै यसमा हेराउनै पर्दैन भन्न खोज्या हो। त्यसमा पनि अझ राम्रो चाहिँ के हुन्छ, सोमबार बुधबार बिहिबार र शुक्रबार पर्यो भने झन् राम्रो होइन। अनि अर्को यो अरू अरू दिन गर्नु पर्यो भने के हुन्छ, हेराउनै पर्छ है हजुर, फेरि हजुर, मृदु लघु र ध्रुव संज्ञ नक्षत्रमा पर्यो भने के हुन्छ, शुभ हुन्छ। यो भनि सरस्वती नक्षत्र भनिदिन्छु, सोमबार बुधबार बिहिबार शुक्रबार पर्नु पर्यो, मृगशिरा रेवती चिता हस्ता अश्विनी पुष्प अनि उत्तर छाडा उत्तर भाद्रपदा उत्तर फाल्गुनी रोहिणी नक्षत्रको दिन चाहिँ बच्चालाई कोक्रोमा राख्यो भने पूर्व श्रेणी गरेर राख्यो भने शुभ हुन्छ भन्ने शास्त्रमा लेखेको छ है। अब अर्को यहाँ निष्क्रमण भन्ने एउटा संस्कार हुन्छ क्या हजुर, निष्क्रमण भनेको घरभन्दा बाहिर निक्लिने यात्रा, प्राय मान्छे त अब यो माइत जाने मात्रै हुन्छन्, अब अरू बेला पनि हुन्छ नि कहिले कहीँ यसो घरभन्दा बाहिर लानु पर्यो भने घरको गेटदेखि बाहिर यसो आफ्नो भूमिदेखि बाटासम्म जानु पर्यो भने पनि के छ भने जन्मेको बाट चारौं दिनमा अथवा बाह्रौं दिनमा चाहिँ यात्रा गर्नु पर्यो भने बच्चाको चाहिँ यसो सकभर लामो यात्रा गर्नु पर्यो भने शुक्र हेराउनै पर्यो, छोटो यसो बाटो सम्झाउनु पर्यो भने चारौं र बाह्र दिनको लागि पहिलोपल्ट घरभन्दा बाहिर निकाल्दा राम्रो हुन्छ। बुझिस् हजुर, अब भनेपछि हेर्नु त छोरोलाई घरभन्दा बाहिर राख्ने पनि मुहूर्त हुँदो रहेछ सन्तानलाई, त्यस्तो छ यो हाम्रो संस्कार, हाम्रो रीति, हाम्रो रिवाज कति राम्रो छ। आहा, कार्यक्रम सुन्नु भएको छ, आनन्द आइरहेछ, फोन गर्नुहोस् है, फोन गर्नुहोस् 98453 97658 र 98142 73601 फोन गर्नु होला। अनि युट्युबमा जानु सबै र मेरो युट्युब च्यानललाई सबैले संस्कार सब्सक्राइब गरिदिनु है, अनि त्यहाँ के को बारेमा भिडियो हाल्ने भन्ने कुरा चाहिँ त्यहाँ तपाईँले कमेन्ट गरिदिनु होला, त्यहाँ भएका भिडियोहरू हेरिदिनु होला है त। यो त भयो हामीले के गर्यौं, कोक्रोमा हाल्ने सायद हेर्यौं। अब एकदमै महत्वपूर्ण संस्कार, महत्वपूर्ण कुराहरू, ए गुरुबा हजुर
आज नरनको दिन त भयो, अब एउटा पानी छुने चलन हुन्छ, अब आज एउटा गोदान गरेपछि छुइहालिन्छ नि, भइहाल्छ नि, हुँदैन र कति राम्रो है संस्कार चाहिँ गोली मारिदिने, एउटा दुनामा 500 रुपियाँ राखिदियो, गोदान भइदियो अनि ब्राह्मणलाई दान गरिदियो, तपाईँको पानी चल्यो, यो सकभर हुँदैन हजुर। यो कस्तो अवस्थामा हुन्छ, यो अति नै एकदम व्यस्त भयो, असम्भवै छ भने त्यो गर्नुहोला। घरमा नन्द हुनुहुन्छ, घरमा सासु हुनुहुन्छ भने खबरदार, महिला मेन्स हुँदा चाहिँ हाम्रो अधिकार भन्ने महिलाले यहाँनिर आएर मेरो अधिकार भन्न सक्नुपर्छ। सुत्केरी भएको महिलालाई संस्कारले पनि एक महिना चुप बलाएर बस्नु भनेको छ, अनि तपाईँहरूले काम लाउने अझ हुँदा हुँदै अलिक पहाडतिर त आ पानी छुन चाहिँ हुँदैन, घाँस काट्न त भइहाल्छ नि भन्दा छन् फेरि बुढी आमाहरू, हत्तेरिका, आफ्नै बुहारी त हो नि आमा, आफ्नै बुहारीको ज्यान बिग्रिन्छ भोलि, आफ्नै बुहारीको शरीर बिग्रियो भने आफ्नै छोराको धन खर्च हुने होइन, भोलि तपाईँलाई स्याहार गर्ने त्यही बुहारी हो, त्यही बुहारी रोगी भन्ने रोगी भइन् भने तपाईँको स्याहार कसले गर्छ आमा बा? त्यही भएर बुहारीलाई माया गर्ने गर्नुहोस्। संस्कार पनि एक महिना छ, एक महिनासम्म शरीर पनि अलिकति कमजोरी नै हुन्छ, त्यही भएर सुरक्षित दिनुहोला। यसको बारेमा म चर्चा गरिहाल्छु ल, पानी छुने नियमको बारेमा म फेरि त्यसै बोल्दिन नि हजुर, श्लोक सहित बोल्दिने हो, श्लोक भनेन भने त गुरुबाले आफै गोजीबाट नियम राखेर भनिदियो भनिहाल्नुहुन्छ, तपाईँहरू भन्नुहुन्न सुतिकाले अथवा गर्भवती महिलाले चाहिँ जल छुने भनेको जलको पूजा गर्नुपर्छ, भनेको कलशको पूजा गर्नुपर्छ क्या हजुर, अथवा इनारमा गएर पूजा गरे पनि हुन्छ, एउटा गोदान गरेर है। शास्त्रमा के लेखा छ भने कविजास्तचैत्राधिमासे न पौषे जलम पूजय सुतिका मास सुतो बुद्धिर् द्विजावार विरक्ते तिथो हि श्रुतिज्या तिथोद्वन करणे तस नेत्र हि। कस्तो राम्रो श्लोक लेखा छ यहाँ, शुक्रबार बिहिबार अनि शुक्र ग्रह बृहस्पति ग्रह अस्त छ भने चैत महिना आइदियो एक महिनामा भने अथवा एक महिनापछि पुष महिना आइदियो भने पानी नछुने, अथवा अधिक मास छ भने पनि त्यो अधिक मासमा पर्यो भने पानी नछुने त्यो बेला, बुझ्नुभयो कि भएन, अनि त्यो भयो भने त्यो महिना कटाइसकेपछि एक महिना पूरा भयो भने अनि बल्ल छुने, अनि भगवान्

हो सकभर सुत्केरी महिलाहरू सुरक्षित हुन् भन्ने हिसाबले पनि होला। एक महिनासम्म पाइन्छ भने वरुण देवताले दोष लाग्छ किनकि उसको शरीर अशुद्ध भएको हुन्छ है। अब शास्त्रले महिलालाई हेपो भन्नुहुन्छ, शास्त्रले त महिलाहरूलाई त हेर्नु सम्मान गरेर एक महिनासम्म थपक्क बस खानामा खाना पकाउन नजा पानी नछु आगो नछु भने रहेछ त छैन भनेको छ त मानिदिनु भएन र आफै हेपिनु हो क्या हजुर है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं आदरणीय सज्जन, हामी प्रत्यक्ष रूपमा धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। हामीलाई धेरै कुराहरूको संस्कारको बारेमा संस्कृतिको बारेमा धेरै भक्तहरूले प्रश्न गरिरहनु भन्ने भएको कुराहरूलाई हामीले आज यहाँ मौका मिलाएर तपाईँहरूलाई जानकारी गराइरहेका छौं। त्यसो हुँदाखेरि तपाईँले के चाहिँ गर्नु पर्यो भने अलिकति यो सबै कुराहरूको चाहिँ विचार गरेर विमर्श गरेर अब हामी संस्कारी बन्नुपर्छ है भन्ने तपाईँको गाउँमा तपाईँको घरमा तपाईँको मस्तिष्कमा यो चाहिँ सेट हुनु पर्यो। अब परेन पर्यो होइन, अब कुरो आयो निष्क्रमण भनिसकेपछि अब आयो अन्न प्राशन मुहूर्त ल भनेको पासनी मुहूर्त भात खुवाएको क्या हजुर। अहिले धेरैले मलाई फोन गर्नु भएको छ अहिले गुरुबा कहिले होला भनिरहनु भएको छ, मैले छैन छैन छैन छैन भन्न पनि भएन, पात्रो हेरेर यो दिन छ है भनिदिएको छु। त्यसो हुँदाखेरि तपाईँले एकदमै ध्यान दिनुहोला है। अब अन्नप्राशनको मुहूर्त कहिले हुन्छ, रिक्तानन्दा सतरसम हरिदिवस मथो सौरिभो मार्किर्वारान् लग्नम जन्मक्षर लग्ना समगृह लग वर्गम मीनमेषादिकम च यत्वा षष्ठा समये मासस्तहि मृगदिशां पञ्चमादो जमासे नक्षत्रै सहस्त्र राखि समृद्धु लघु चरेर बलिनासनम सत्। शास्त्रले भन्छ सबैभन्दा पहिले रिक्ता तिथि छोडिदिनु, नन्दा तिथि पनि छोडिदिनु होइन, अनि यति मात्रै हो र औंसी छोडिदिनु, द्वादशी छोडिदिनु, शनिबार पनि छोडिदिनु, मंगलबार पनि छोडिदिनु, आइतबार पनि छोडिदिनु, जन्म नक्षत्र पनि छोडिदिनु, जन्म लग्नबाट अष्टम भावमा स्थित राशिको नवांश तथा मीन मेष र वृश्चिक लग्न छोडेर जन्म समयबाट छैटौं महिनामा अथवा पाँचौं महिनामा अथवा छैटौं र पाँचौं महिनामा भएन भने के भनिया छ अलिकति विधि पुगेन भने अलिकति गाह्रो हुन्छ विधि, यसमा चाहिँ एकदम ध्यान दिनुपर्छ है तपाईँहरूले बुझ्नुभयो कि भएन। अब छोरा मान्छेको जन्म भयो भने छैटौं महिनामा अनि छोरी मान्छेको जन्म भयो भने पाँचौं महिनामा, त्यो सम्भव भएन भने अलि पछि जाने फेरि है, त्यसमा पनि के छ विषम महिनामा स्थिर संज्ञक भनेको उत्तर फाल्गुने उत्तर साढा उत्तर भाद्रपदा र रोहिणी अनि मृगशिरा रेवती चित्र नक्षत्र र अनुराधा नक्षत्र अनि हस्ता नक्षत्र अश्विनी नक्षत्र तिष्य नक्षत्र अभिजित नक्षत्र अनि चर संज्ञक स्वाति पुनर्वसु श्रवण धनिष्ठा सतभिषा नक्षत्रहरूको शुभ बेलामा चाहिँ भात खुवाउनु पर्छ पहिलोचोटि भात खुवायो अन्न प्राशन है हजुर। हाम्रो गाउँ घरमा के भन्छ पास्नी होइन हो कि होइन, अस्ति कसले हो मलाई भात खुवाई सँगसँगै छेवार गर्न हुँदैन भन्दै हुन्थ्यो, के कपाल खोर्न मन लाग्यो होला ए हरि। अब त्यसमा पनि फेरि लग्नहरू पनि शुद्धि चाहियो, कस्तो कस्तो लग्न चाहियो त भन्दा लग्नमा चाहिँ केन्द्रवर्तीमा एक चार सात र दस यो कोठामा चाहिँ अनि त्रिकोण भनेको

पाँच र नौमा चाहिँ के हुनु पर्यो अनि तृतीय भावमा शुभ ग्रह स्थित हुनु पर्यो. लग्नबाट दशौं भावमा ग्रह रहित अथवा तृतीय एकादश स्थानमा षष्ठौं भावमा पाप ग्रह त्यस्तो हुनु अनि लग्न छैटौं अनि अष्टौं भावमा चन्द्रमा रहित भयो भनी चाहिँ बल्ल के हुन्छ अन्नप्राशन गर्न शुभ हुन्छ. अब यी सबै कुरा मिलाउँदाखेरि गाह्रो छ सबै कुरा मिल्न चाहिँ तपाईँहरूलाई चाहियो भने छोराछोरीको भातखाइ गर्न चाहियो भने छोरो छ भने तीन महिनादेखि नै हेराउनु क्या चार महिनादेखि नै छ महिना सकिनाछ गुरुबा पाँच दिन लागि छ अब छ सायद पाँच दिनमा भन्नुहुन्छ छैन भने के गरिन्छ भन्नुहुन्छ अलिक पहिले फोन गर्न सकिन्न अनि म खोजिहाल्छु दिन अब पाँच दिन बाँकी छ गुरुबा के गर्ने अरे अब ल अन्तिममा आएर त्यही भएपछि कुरो मिल्दैन है हजुर. अब यो फेरि के छ भने यो अन्नप्राशनको यति मात्रै मुहूर्तले हुँदैन फेरि यहाँ अलिकति म तपाईँलाई एउटा कुरो के भन्छु भने पात्रमा चाहिँ अन्नप्राशनको मुहूर्त सबै कुरा मिलाएर लेखिदिएको हुन्छ अनि पात्रभन्दा अरू बेला जस्तै यो हामीले सामान्य मुहूर्त हेऱ्यो भने अरू बेला पनि निक्लिन्छ तर अरू बेला निक्लेको बेला के हुन्छ लग्न शुद्धिहरू क्षीण चन्द्रमाहरू रिक्त तिथिहरू हामीले त्यसलाई के गरे हुन्छ हेरिएको हुँदैन क्या हजुर. अनि त्यस्तो भएपछि के हुन्छ अलिकति ग्रहहरूमा दोष लाग्न सक्छ है. यो अन्नप्राशन गर्ने मुहूर्त पनि एकदमै ठूलो मुहूर्त हो. जस्तो अन्न खुवायो त्यस्तै हाम्रो बच्चाहरूको बुद्धि बच्चाहरूको विवेकहरू उत्पन्न हुन्छ आदरणीय सज्जनहरू. अब यहाँ संस्कार मध्येमा धेरै संस्कार बाँकी छन्. हामीले सबै संस्कारको चाहिँ चर्चा परिचर्चाहरू तपाईँलाई दिने प्रयास गरिरहेका छौं. हामीले अब तपाईँलाई बालकको कुन कुन बेलामा चाहिँ कुन कुन ठाउँमा चाहिँ बालकलाई भूमिमा राख्नुहुन्छ भूमिमा बसाउनुहुन्छ भनेर हामीले तपाईँलाई यो छोटो चर्चा गर्छौं. अब यही चर्चामा चाहिँ भूमिमा राख्ने दिन तपाईँहरूले शुभ दिन थाहा पाउनुभयो र पहिलोचोटि बच्चालाई भूमिमा राखेर अनि अगाडिपट्टि के सामान दिनु हुन्छ नि कहिलेकाहीँ मैले भिडियोमा देखाउँछु त्यो साँच्चीकै कुरा हो. बच्चालाई सुताइदिने बच्चाले टुकटुक हिँड्दै गएर अलिकति परापट्टि लगेर एउटा पैसाको नोट एउटा कुनै हात हतियार एउटा कुनै कलम कापी यस्ता चिजहरू अगाडि राखिदिने अनि त्यो बच्चालाई छोडिदिने र आफै बच्चा गएर जे छुन्छ नि हो त्यसमै के हुन्छ बच्चाको लिन हुन्छ भनेर शास्त्र अनुभवमा पनि लेखेको छ त है. यो मुहूर्त चिन्तावणीमा लेखेको छ. यो गुरुबारलाई पनि थाहा नहुन सक्छ कति गुरुबारलाई मुहूर्त चिन्तावणी मैले धेरैचोटि भनेको छु. मुहूर्त चिन्तावणी भनेको ज्योतिषको एकदमै खारिने शास्त्रको ग्रन्थ हो. मुहूर्त चिन्तावणी नपढ्ने गुरुबा ज्योतिषै भन्दैन पक्का हो होइन. आजभोलि त पाँच दिने ज्योतिष क्लास एक महिने ज्योतिष शिविरमा पढेर म पनि ज्योतिष हुँ भन्ने खालका छन्. त्यस्तासँग अलिकति भरमा पर्नु अल्प विद्या भयंकरी हुन्छ फेरि अलिअलि जानेको मान्छेलाई खाल्टोमा डुबाइदिइहाल्छ हजुर. त्यही भएर पूर्ण ज्ञान भएको गुरुबाहरूसँग गएर चिनाएर आउनु अनि पढ्नेवाला गुरुबाहरूले अब भाइहरू हुनुहुन्छ भने पनि एकदम खालिएर अहिले कमाउने होइन हजुर. पहिले इज्जत कमाउने हो इज्जत सँगसँगै पैसा आउँछ. पैसाका लागि कुनै पनि भाइ बहिनीहरूले ज्योतिष पढ्दै हुनुहुन्छ भने कमाउने तर्फ कुनै पनि ध्यान नदिनु. पहिले के गर्ने ज्योतिषमा धेरै पर्दैन सयवटा श्लोक घोकेर त्यसको रस खानुहोस् त्यसपछि ज्योतिष तपाईँलाई छोड्ने मन लाग्दैन. ज्योतिष तपाईँले पुरै सकेर छोड्नुहुन्छ. ज्योतिष गुरुबारलाई श्लोक सोध्यो भने पाँचवटा पनि आउँदैन अनि कहाँबाट रस पस्छ. कम्तीमा सयवटा श्लोकको अर्थसहित कण्ठस्थ भयो भने पो हामीले चाहिँ होइन त्यसको गहिराई बुझ्नलाई हामीलाई त जान मन लाग्छ. रसै छैन ज्योतिषमा. चुचेचोला आउँदैन राशिको स्वामी आउँदैन यस्तो भएछ अलिक गाह्रो हुन्छ. म तपाईँहरूलाई भूमिमा राख्ने दिनहरू भन्न खोज्दै थिएँ तर समयमा अलिकति डाँडो काटिसकेको जस्तो लाग्यो मलाई. प्राविधिकबाट खै समय भन्ने हुन्छ घडी देखाउँदै हुनुहुन्छ. आदरणीय सज्जन कार्यक्रमको समय अवधिभर हामी तपाईँलाई धेरै कुराको ज्ञान दिने प्रयास गरिरहन्छौँ. यो तपाईँहरूलाई रेडियोमा सुन्दा कस्तो लागिरहेको छ कुन जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ एकचोटि मलाई
महसुस पनि गरिदिनु होला। अनि तपाईँले यस्तै यस्तै केही कुराहरू चाहियो भने हामीलाई दिनैभरि पनि फोन गर्नुहोला, अनि चिना हार्नको लागि पनि दिनैभरि सम्पर्क भने गर्दै गर्नुहोला। संस्कार र संस्कृति सहित ज्योतिष दर्पण कार्यक्रममा हामी 8 बजेबाट 9 बजेसम्म सनातन रेडियो नेटवर्क हुँदै नेपाल भर ल्याउने प्रयासमा छौं। आइरहेको छ सयौं रेडियोबाट आइरहेको छ, अन्य रेडियोहरूबाट पनि यो कार्यक्रम तपाईँहरू जोड्न चाहनुहुन्छ भने सम्पर्क भने हामीलाई गर्नुहोला। है हाम्रा नियमहरूमा रहेर तपाईँले कार्यक्रम प्रसारण गर्न पाउनुहुनेछ। दैनिक रूपमा नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम बजिरहेको छ। आजको लागि यति नै बिचमार्ने प्रयास गरे। भोलि बिहान तपाईँ र मेरो भेट पूर्ण रेडियोको ध्वनि तरङ्गबाट हुनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्। तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय श्री कृष्ण, जय श्री राधे।

0: अहिले तपाईँ
1: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
4: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
5: ए लिनुहोस् त,
4: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि?
5: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
4: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
5: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
4: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
6: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
7: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98485485775।
5: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
8: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
5: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
9: हजुर, हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
8: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोपराइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98195480001 र 98686941140।
10: भुरीगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
5: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
10: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
11: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482858950 र 98480979761।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाघ झैं।
13: रेडियो टाइगर स्टुडियो टाइम।
14: यति बेला बिहानको 9 बजेको छ।

0: को विद्युत उत्पादन बन्द गरिएको छ। बाढ़ीले अन्नपूर्ण गाउँपालिका 8 र 10 को सीमाना सेउली बजारको स्थानीय दिलीप गुरूङको घर र रेस्टुरेन्ट पूर्ण रूपमा क्षति भएको छ। किमरुङ खोलामा आएको लेदो सहितको बाढ़ी मोदी खोलामा मिसिएपछि नदीको बहाव अस्वाभाविक रूपमा बढ़दा सड़क कटान हुनका साथै खोलामाथिको झोलुङ्गे पुल समेत बगाएको छ। पुल बगेसँगै अन्नपूर्ण पदमार्गमा हिँड्ने स्थानीय तथा स्वदेशी विदेशी पर्यटकको आवागमन प्रभावित भएको छ। बाढ़ीका कारण नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क अवरूद्ध हुँदा घान्द्रुक लान्द्रुक लगायत पर्यटकीय क्षेत्रमा जाने सयौं गाड़ी रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीको भनाई छ। प्रहरीले स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरीको पछिल्लो सूचना अनुसार कास्कीको मादी गाउँपालिका 2 ज्याम्दीमा रहेको पोखरा ताङतिङ सड़क खण्ड गैरातीदेखि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसै गरी गुल्मीको छत्रकोट गाउँपालिका 3 काउलीमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरूद्ध बनेको छ। सिन्धुपाल्चोकको घोडे भोटेकोशी गाउँपालिका 2 कोदारीमा अरणीको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। यस्तै रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङमा रहेको घोराई रूकुम शहीद मार्ग तथा अर्घघाँचीको पाणिनी गाउँपालिका 2 डुडखोलाको सालझण्डी ढोरपाटन सड़क खण्ड हिजोदेखि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै मकवानपुरको थाहा नगरपालिका 8 स्यार्चे डाँडामा कान्ति लोकपथ अनि अस्ति शनिबारदेखि पहिरोका कारण बन्द भएको छ। काभ्रे प्लानचोक सिन्धुली जोड्ने खुरकोट नेपाल थोप कटुञ्जेबेसी बीपी राजमार्ग सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै गएको जेठ 22 गतेदेखि गाड़ी चलाउन रोक लगाइएको छ। यसैगरी इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि अविरल वर्षाका कारण अवरूद्ध भए पनि त्यस क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा निरन्तर भइरहेकाले पहिरो तथा बाढ़ीको जोखिम भएका सड़कमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नु अघि सड़कको पछिल्लो अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रम आयोजन गरिएको छ। विक्रम सम्बत 1871 साल असार 29 गते तनहुको चुम्दिरगमा भानुभक्तको जन्म भएको थियो। संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु भएको रूपमा उहाँलाई लिइन्छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत महत्वपूर्ण काम गरेको मानिन्छ। वधु शिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायत उहाँका कृति रहेका छन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जोगाउन उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद लगायत संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजन गरेका छन्। भानुभक्तको जन्म जयन्ती भारतको दार्जीलिङ, सिक्किम, भूटान, बर्मा लगायत नेपाली भाषीहरू रहेका ठाउँमा समेत मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू पनि बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं।

0: लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। श्रम बजार सम्बन्धी तथ्याङ्क अध्यावधि गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रम शक्ति सर्वेक्षण सञ्चालन गरेको छ। कार्यालयका अनुसार देशको कुल श्रम शक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था, श्रमको प्रकृति र श्रम बजारको वास्तविक स्थिति पहिचान गर्ने सर्वेक्षण शुरू गरिएको हो। मौसमी रोजगारीमा हुने उतार चढ़ाव र यसको प्रभाव समेत अध्ययन गर्न गएको फागुनदेखि तथ्याङ्क संकलन शुरू गरिएको छ भने आउँदो फागुनसम्म यो चल्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसंख्यालाई समेटिँदै आएको छ। बागलुङ जिल्लाको ढोरपाटन र पूर्वी रूकुमको तकसेरा सीधा सड़क सञ्जाल मार्फत जोड़िएपछि दुई जिल्ला बीचको आवाजावत सहज बनेको छ। गएको फागुन 16 गते बागलुङको निशेल ढोड हुँदै रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको मनिष फर्से क्षेत्रमा सड़कको ट्रयाक जोड़िएसँगै ढोरपाटन तकसेरा सड़क सञ्चालनमा आएको हो। नेपालको एकमात्र शिकार आरक्ष्य रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको सड़क निर्माण कार्य ढोरपाटन शिकार आरक्ष्य कार्यालयबाट अनुमति प्राप्त भएपछि सम्पन्न भएको छ। सड़क सञ्चालनमा आएपछि बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका तथा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका स्थानीयलाई आवत जावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको प्रशासनिक क्षमता तथा प्रभावकारी बनाउने उद्देश्य सहित सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ। यस अन्तर्गत प्रधानमन्त्री युलिया स्विरिन्डेकोलाई पदबाट हटाउने तथा केही प्रमुख कानून प्रवर्तन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्विरिन्डेकोको ठाउँमा कसलाई नियुक्त गर्ने भन्ने बारे भने अहिलेसम्म सार्वजनिक भएको छैन, मात्रै उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो। यद्यपि सरकार पुनर्गठनको निर्णयले युद्धकालीन परिस्थितिमा प्रशासनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखेको विश्लेषण भइरहेको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणका लागि सबै 6 फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक छनौट भएका छन्। छनौट भएका 6 मध्ये 3 प्रशिक्षक एभरेस्ट महिला भलिबल लीग सम्हालेका रहेका छन्। सगरमाथा स्म्यारसको जिम्मेवारीमा उत्सव खड्का, त्यसै गरी भरत यादवले मधेस वारियर्स, रूपेश कुमार विष्टले खप्तर फाङ्कन्सलाई प्रशिक्षण दिनेछन्। एनभीएलका बाँकी 3 टोली काठमाडौँ रेड्सलाई निपा बहादुर बीके, त्यसै गरी अन्नपूर्ण स्पाइकर किङ्सलाई रमेश केसी र कर्णाली शिवराजलाई चन्द्रबहादुर कुवरले प्रशिक्षण दिने भएका छन्। फ्रेन्चाइजका प्रतिनिधिको उपस्थितिमा प्रशिक्षक बाँडफाँड गरिएको एनभीएलले जनाएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज दिनभर झरी पर्ने, केही ठाउँमा ठूलो वर्षाको सम्भावना। कास्कीमा मोदी खोलाको आकस्मिक बाढ़ीले घर रेस्टुरेन्ट बगायो। लगातारको वर्षा र पहिरोका कारण विभिन्न ठाउँका सड़क खण्ड अवरूद्ध। जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न प्रहरीको आग्रह। आदिकवि भानुभक्तको 213 जन्म जयन्ती मनाइँदै नेपाली भाषी रहेका भारत, भूटान, बर्मा लगायतका देशमा पनि कार्यक्रम। युक्रेनमा सरकार पुनर्गठनको तयारी, प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने र नेपाल भलिबल लीगका लागि 6 जना प्रशिक्षक तय।

0: रेडियो टाइगर 99.2 MHz गर्दन का सधैं बाघ सिंह
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
4: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
8: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैखाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैठाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-699-77-77। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैं बाघ सिंह।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही साउन 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दै।

0: होइन क्या के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछ नि त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सँगै बाघ

0: होइन अञ्जना, पैसा छन्ती गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पाठ पूर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भूमिकामा रहेको लाछा मोटरसाइकल वर्कर सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9815 72681 र 9814 24650।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 10 बजेको छ। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
2: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र, पल्ला घरको श्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाजे।
1: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हेरेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइपु।
1: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
7: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
9: गर्जन छ सधैँ बाजै रेडियो टाइगर 99.2 मेगाहर्ज।
10: रेडियो टाइगर स्टूडियो टाइम।
11: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लगातारको वर्षापछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी चलाउन रोक। कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो 3 दिनसम्म देशका विभिन्न साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। नयाँ प्रणाली मार्फत राहदानी दिन शुरू। झण्डै 1 करोड़ नागरिकको विवरण सुरक्षित स्थानान्तरण गरेको विभागको भनाई। राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। भारतीय वैज्ञानिकद्वारा मानव मस्तिष्कको सबैभन्दा विस्तृत नक्सा तयार। स्नायु सम्बन्धी रोगहरू बुझ्न मदत गर्ने। र विश्वकपमा टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने फिफा अध्यक्षको भनाई। नेपाल खबरमा अब पूरा खबर। जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन रोकेको छ। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकोले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाड़ी आवागमन स्थायी रूपमा होल्ड गरेको प्रहरीको सूचनामा भनिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार सड़क मार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना निकालेर गाड़ी आवागमन पुनः सञ्चालन गरेको जानकारी गराइनेछ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। बिहान 6 बजेतिर 1,31,200 क्युसेक मापन गरेको पानीको बहाव दिउँसो 1,58,000 क्युसेक नआएको छ। अहिले कोशी ब्यारेजका 56 मध्ये 18 वटा ढोका खुल्ला गरिएको छ। खतराको संकेत स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले आउँदो 3 दिनसम्म 34 वटा जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको पूर्वानुमान गरेको छ। नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। अहिले बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेश एक दुई ठाउँमा पानी परिरहेको छ। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरेको विभागको भनाई छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। नयाँ प्रणालीको शुरूआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यवहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजनामध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिश गरेको छ। आयोजना ढिलाइको मुख्य कारणको रूपमा जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ। 50% भन्दा बढ़ी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिई 2 वर्षभित्र सम्पन्न गर्न र कम प्रगति भएको पुनरावलोकन गर्न आयोगको सुझाव छ। निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै कानून बनाउनु पर्ने र एक ठेकेदारले एउटै आयोजनाको 1 भन्दा बढ़ी प्याकेज पाउन नहुने व्यवस्था गर्नुपर्ने सदस्य सचिव पन्थको भनाई छ। सार्वजनिक खरिद, वन तथा वातावरण सम्बन्धी कानूनबीच सामञ्जस्यता कायम गर्न कानूनी संशोधन आवश्यक रहेको पनि सुझाव छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि 30 खर्ब रूपियाँ आवश्यक पर्नेमा अहिले 23 खर्बको हाराहारीमा मात्र स्रोत व्यवस्थापन भइरहेको सदस्य सचिव पन्थले बताउनुभयो। कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाड़ी प्रहरीले क्रेन लगाएर हटाएको छ। बिहान 8 बजे अघि नै कार्यालयको आवाज जात रोकिने गरी विभाजित अवस्थामा छाडेका ती शंकास्पद गाड़ीलाई प्रहरीले हुइल लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। यसैबीच पत्रकारलाई संचार कर्ममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको विरोध गरेको छ। महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतंक सृजना गर्न खोजेको भन्दै संचार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। झापामा प्रहरीले खरबुजाको 39 क्विन्टल बिउ बरामद गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर 3 ज्ञानी चोकमा रहेको भीमलाल सुवेदीको घरमा लुकाएर राखेको बिउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रंजन वावालले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले हिजो बेलुका छापा मारेको हो। 94 बोरामा 3,920 किलो बरामद गरेर भद्रपुर भन्सार कार्यालय झापामा पठाएको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार भन्सा छोडेर नेपाल भित्राएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद गरेको बिउको बजार मूल्य प्रति किलो झण्डै 1,600 रूपियाँसम्म पर्ने अनुमान छ। खरबुजाको बिउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काको नेतृत्वमा 55 जना प्रहरी परिचालन गरिएको थियो। विदेशको खबर, भारतका वैज्ञानिकहरूले मानव मस्तिष्कको सबैभन्दा जटिल भाग ब्रेन स्टेमको अहिलेसम्मकै सबैभन्दा विस्तृत त्रिआयामिक नक्सा तयार पारेका छन्। मद्रासमा रहेको सुधा गोपाल कृष्ण ब्रेन सेन्टरका वैज्ञानिकहरूले एन्कर नामको यो नक्सा कोषीय स्तरसम्म पुर्याएका हुन्। 500 भन्दा बढ़ी तन्तु नमूनाका आधारमा तयार यो नक्सामा 200 भन्दा बढ़ी स्नायुको समूह र स्नायु मार्गहरू पहिचान गरेको छ, जसले एमआरआईमा देखिने सम्पूर्ण मस्तिष्कदेखि एउटा एउटा स्नायु कोषसम्म हेर्न सकिने बनाएको प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। यो उपलब्धि विज्ञानका लागि ठूलो फड्को मानिएको छ। ब्रेन स्टेमले सास फेर्ने, मुटु धड्कने, निन्द्रा र चेतनालाई नियन्त्रण गर्छ। यसको संरचना अत्यन्त घना भएकाले यसलाई विस्तृत रूपमा नक्साङ्कन गर्न सधैँ चुनौतीपूर्ण रहँदै आएको थियो। विज्ञहरूको अनुसार यो नक्साले पार्किन्सन, स्ट्रोक र अल्जाइमर्स लगायतका स्नायु सम्बन्धी रोगहरू बुझ्न मदत गर्नेछ। साथै शल्य चिकित्सकलाई ब्रेन स्टेममा शल्य क्रिया गर्दा थप सुरक्षित बनाउन पनि यसले सहयोग पुर्याउने विश्वास गरिएको छ। अब खेल खबर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2030 विश्वकपमा सहभागी टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने बताउनु भएको छ। स्विस संचार माध्यम ब्लू बिन्ससँगको अन्तर्वार्तामा फिफा अध्यक्षले थप 16 टोली थपेर 48 बाट 64 पुर्याउने सम्भावनाबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो। उहाँका अनुसार विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र नभई सम्पूर्ण विश्वलाई ध्यानमा राख्नुपर्छ। पर्छ। हरेक देशले विश्वकपमा खेल्ने सपना देख्न पाउनु पर्ने इन्फान्टिनोको भनाइ छ। सन् 1998 देखि 2022 विश्वकपमा 32 टोली सहभागी रहँदै आएका थिए। अहिले चलिरहेको 23 संस्करणको विश्वकपमा पहिलो पटक 48 टोली सहभागी छन्। यद्यपि विश्वकपमा 64 टोली सहभागी हुने प्रस्ताव प्रति सबै पक्ष सहमत भने छैनन्। युरोपेली फुटबल महासंघ यूईएफए, एसियाली फुटबल महासंघ एएफसी, उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ कन्काकाफले यो प्रस्ताव उपयुक्त नहुने बताएका छन्। सन् 2030 विश्वकप सामान्यतया स्पेन, पोर्चुगल र मस्को संयुक्त रूपमा आयोजना गर्नेछन् भने प्रतियोगिताको शताब्दी वर्ष मनाउनका लागि उद्घाटनका तीन खेल अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा आयोजना हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। लगातारको वर्षापछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी चलाउन रोक। कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो तीन दिनसम्म देशका विभिन्न साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। नयाँ प्रणाली मार्फत राहदानी दिन शुरू। झण्डै 1 करोड़ नागरिकको विवरण सुरक्षित स्थानान्तरण गरेको विभागको भनाई। राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। भारतीय वैज्ञानिकद्वारा मानव मस्तिष्कको सबैभन्दा विस्तृत नक्सा तयार। स्नायु सम्बन्धी रोगहरू बुझ्न मदत गर्ने। र विश्वकपमा टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने फिफा अध्यक्षको भनाई।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ्छै।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अन्कल सेवाहरू,
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: तपाईँले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
9: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
8: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
10: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
9: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
10: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-195-4801 र 98-686-9140।
11: अशोक साल त ढुक्क नारेबन्दी
12: हा त पोर्सालिक बात सम्झोट आम्मिन्दर लक्ती रहर बरा पानी वर्षा बेर अस्क चिमचाम कहाँ र सिक जाए त सोचो त लट्ठी ठिक कम घर डान डान पानी वर्ष टिकी मन छटपटाए लाग
11: हाँ त धन्न ब्यालम बद्दिक ठिकम से सुरक्षित ठाउँ सर रली नारी बद्दी
12: हाँ हो बदा
13: बर्खक ब्यालम बहिने ढ्यार जोखिम रहत उह मार बहिया से बचकला पहिले हाँ सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण का सूची बनाई एकचोटि प्रयोगका लाग झटपट झोला तयार पारी ओ बर्खक ब्यालम संक्रमण के डर ध्यार हुइल पर्से पानी ढिकाक पी स्वच्छतामा ख्याल करी।
14: प्लान इन्टरनेसनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरहल विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहित के लाग जारी सन्देश।
15: तपाई सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं बाघ झैं।

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन्छ सधैँ, बाँच्छ।

तपाईँ मेरो नजिकमा आइदियो भनेको होइन बाटो जानिनौ जा बाटो छ।

0: भूमिका बजा त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भूमिका बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98।

0: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा, अल पसल ठाकुर बाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
3: ए रामलौटन भाइ, के गर्दैछौ?
4: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
5: हजुर,
4: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
5: हस् बाबा।
3: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
4: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
3: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
4: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
3: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
4: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
3: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
4: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
8: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
9: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
10: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
0: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
11: यही साउन 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, एचबी A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन्छ सधैँ बाप चाहिँ।

0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौँ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपर मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-152-71-681 र 98-164-24-650।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छै।
0: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ। मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
4: यही साउन 8 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच, पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
5: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
6: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया, कफी पनि उपलब्ध छ।
7: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
8: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाज्दै।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झैँ।

0: कानुन अनुसार कडा कार्वाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ चाहिँ।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मुक्तिको सन्देश थारू भाषामा। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: बुढी ल मलाई अफिस जान लेट भइसक्यो खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो
2: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर कहिले मान्नुहुन्न एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट बजार जाँदा पनि त्यही घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा अब त भनेको मान्नुहोस् न
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो मैले कोट प्यान्ट नसिलाउने भन्या हो र पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त
2: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो स्कुल लागि थाहा छैन
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स छ नि हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु ल म अहिले लागे है त खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न मलाई हतार भइसक्यो
2: हस् म लिएर आउँछु कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू
1: हजुर हाम्रो यहाँ कोट स्टकोट

0: सारी कोट दौरा सुरुवाल सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कूल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848067 177 र 9869184 78।
0: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्तिया।
2: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
3: ए लिनुहोस् त।
2: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
3: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
2: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
3: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
2: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
4: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
5: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841 45 875।
6: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
7: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
6: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
8: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
7: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुर बाबा नगरपालिका 1, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815948001 र 9868649140।
9: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
10: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
6: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
7: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9825451207। मनोकामना बेकरी एन्ड केक सप, भुरिगाउँ बजार, बर्दिया।
11: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time.
0: यति बेला साँझको 6 बजेको छ।
12: सीधा कुरा, प्रष्ट विचार,
13: उज्यालो रेडियो नेटवर्क।
0: अहिले बेलुकीको 6 बज्यो।
14: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
15: राष्ट्रको शान किसान।
14: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो तीन दिनसम्म साना नदीमा आकस्मिक बाढ़ीको जोखिम।
0: संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरेका गाड़ी प्रहरले क्रेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग। गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस।
2: नागरिक सचेत हुने त्यो अग्रिम हो होइन, र अर्कोतिर सरकारको के हो भनेपछि खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन कि, सुविधा पनि दिउ, एजुकेट पनि गरौं होइन, त्यसले गर्दा सबैको दायित्व छ यसमा।
1: राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रुख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। शेयर बजार उच्च दरमा घट्दा नेफ्सेट 2600 भन्दा तल।
0: जापानका 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैले घट्यो। 2024 शक्तिशाली भूकम्पपछि सुजु शहरको जनसंख्या 34% गिरावट।
1: र आईपीएलको टोली चेन्नाईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। कालीकोटमा पहिरोले पुरिँदा दुईजनाको ज्यान गएको छ। सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 6 काप्री खोलामा रहेको पानी घट्टमा अन्न पिस्न गएका बेला पहिरोमा परेर 46 वर्षका मन्दिर साउद र 76 वर्षका लालबहादुर साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। उनीहरू बिहान 6 बजेतिर अन्न पिस्नका लागि घट्टमा बसिरहेका बेला पहिरोले पानी घट्टसहित पुगेको थियो। घटनाबारे स्थानीय बासिन्दाले दिउँसो 1:30 बजेतिर जानकारी गराएपछि प्रहरी चौकी मेहल मुर्डीबाट खटेको प्रहरीले शव निकालेको हो।
1: काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। केही ठाउँमा आरीघोप्टे वर्षा भएको छ भने केही ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। विभागका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी मकवानपुर गढ़ी र म्याग्दीमा समान 121 मिलिमिटर वर्षा मापन भएको छ। सुनसरीमा 117 र उदयपुरमा 106 मिलिमिटर वर्षा भएको मौसमविद अरियालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा पनि ठूलो पानी परेको छ। सिन्धुली, झापा, शंखुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, सिन्धुपाल्चोक, चितवन, नवलपुर, नवलपरा काशी पश्चिम, पाल्पा, बाँके, कैलाली, उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, लमजुङ, खोटाङ, बागलुङ पर्वत लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। अहिले मनसूनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद अर्यालले बताउनुभयो। आज राति पनि कोशी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा आधी घोप्टे वर्षाको सम्भावना छ। वर्षा गराउने मौसमी प्रणाली दिउँसो भन्दा राति बढ़ी सक्रिय हुने सम्भावना रहेको अर्यालले जानकारी दिनुभयो।
0: यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा दिउँसो रोकेका गाड़ी बेलुकी पख छाडेको छ। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाड़ी आवागमन अस्थायी रूपमा होल्ड गरेको र सुरक्षित महसुस भएर छोडेको तर सचेत हुनुपर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना मार्फत जनाएको छ। यस्तै पहिरोका कारण अवरूद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा बिहान लेदो सहितको पहिरो झर्दा सड़क अवरूद्ध बनेको थियो। यसैबीच प्रहरीले काठमाडौँ उपत्यकाबाट हेटौँडा जोड्ने 2 सड़क खण्डमा गाड़ी चलाउन रोक लगाएको छ। अविरल वर्षापछि सड़कका विभिन्न भागमा पहिरो तथा खोला नदीको बहाव बढ़ेका कारण मकवानपुर प्रशासनले काठमाडौँ र ललितपुरबाट हेटौँडा जोड्ने सड़क खण्डमा गाड़ी चलाउन रोक लगाएको हो। प्रशासनका अनुसार हेटौँडा टिंगन बागमती ललितपुर सड़क अन्तर्गत चौघडा क्षेत्रमा आज बेलुका 5 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। यस्तै हेटौँडा भैंसे भीमफेरी देउराली सिस्मेरी काठमाडौँ सड़क अन्तर्गत चेकीटोल हेटौँडा क्षेत्रमा पनि आज बेलुका 5 बजेदेखि असार 30 गते बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ। पानीको बहाव दिउँसो 1,58,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो झण्डा सहित रातो बत्ती बालिएको छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि भएको छ। मृतकका परिवारले आज जिल्ला प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएपछि शव बुझेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन्। जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन। काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा हुइल लगाएपछि घटना भएको थियो। यसअघि हिजो नेपालीका परिवार र सरकारबीच सहमति भएको थियो। सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरिने भएको छ।
0: कान्तिपुर पब्लिकेशन अनलाइन खबर .com र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाड़ी प्रहरीले क्रेन लगाएर हटाएको छ। बिहान 8 बजेदेखि नै कार्यालयको आवाज जावत रोकिने गरी बिवारिसी अवस्थामा छाडेका ती शंकास्पद गतिविधिका गाड़ीलाई प्रहरीले व्हील लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। कार्यालय गेटमा अरू गाड़ी आवाजात गर्न नमिल्ने गरी गाड़ी पार्किङ गरी अवरोध गरिएको पाइएको हो। अनलाइन खबरमा 12C 85 नम्बरको गाड़ी, हिमालय टीभीमा 12C 1255 नम्बरको गाड़ी र कान्तिपुर मीडिया ग्रुपको गेटमा 12P01034C 84 नम्बरको गाड़ी पार्क गरेर चालक भएका थिए। बिहान 7 बजेतिर मास्क र कालो चस्मा लगाएका व्यक्तिले गाड़ी पार्क गरी भागेका सम्बन्धित संचार माध्यमका सुरक्षा गार्डले बताएका छन्। गेट छोपिने गरी कान्तिपुरमा पार्क गरेको गाड़ी रवि जयसवालले प्रयोग गरिरहेको खुलिएको कान्तिपुरले जनाएको छ। जयसवाल सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनित सदस्य रहेका छन्। यसैबीच पत्रकारलाई संचार कर्ममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको विरोध गरेको छ। महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतंक सृजना गर्न खोजेको भन्दै संचार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। महासंघले संचार माध्यमको गेट अगाडि आवाज जावत बन्द गर्नुमा सरकारकै भूमिका हुन सक्ने निष्कर्ष पनि निकालेको छ। यसैबीच कांग्रेस सभापति गगन थापाको घरको गेट अगाडि पनि शंकास्पद बिवारिसे गाड़ी भेटिएको छ। बिहान 7 बजे नै छोडेको गाड़ी थापाको घरबाट मोटरसाइकल समेत निस्कन नमिल्ने गरी राखिएको थियो। प्रहरीले बेलुकी पख मात्रै गाड़ी हटाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रेस स्वतन्त्रता माथिको कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य रहेको जनाएको छ। बिहान कान्तिपुर पब्लिकेशन र अनलाइन खबर लगायत संचार गृहका गेट अगाडि शंकास्पद गाड़ी पार्किङ गरी अवरोध सृजना गरिएको घटनापछि विज्ञप्ति निकालेर राष्ट्रपाले यो प्रतिक्रिया जनाएको हो। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले निकाल्नु भएको विज्ञप्तिमा यस्ता गतिविधि संचार कर्मीलाई मनोवैज्ञानिक त्रासमा पार्ने उद्देश्यले गरिएको भन्दै लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको औलाउनु भएको छ। राष्ट्रपाले आफूलाई सधैँ पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको पक्षमा उभिएको दल रहेको दावी रहेको दावी गर्दै यस्ता कदमको घोषणा गरेको छ। विज्ञप्तिमा नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायलाई घटनाको तत्काल र निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र संचार माध्यमको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ। साथै सम्पूर्ण संचार जगतलाई त्रास नमानी पेशा निर्वाह गर्न अपील गर्दै संचारकर्मीको सुरक्षामा सधैँ खडा रहने प्रतिबद्धता राष्ट्रपतिले दोहोर्याएको छ।

0: खबरलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो तीन दिनसम्म साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदान विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि। संचार माध्यमको गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ी प्रहरीले क्रेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्षी दल भाजपाको माग लगाएर खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सातवटै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वन वार्ड सुदृढ़ीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका ज्वलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराउनुभयो।
0: केही दिन अघि राहदानी विभाग अघि आत्मदाह गरेका गणेश नेपालीको घटनापछि नेपालको ट्राफिक व्यवस्थापन र नियमन प्रणालीमाथि फेरि प्रश्न उठेको छ। मोटरसाइकलमा व्हील लक गरिएपछि भएको घटनाले नगर प्रहरी र ट्राफिकको अधिकार क्षेत्र, जिम्मेवारी र जवाबदेहिताबारे बहस सकिएको छ। कानूनी रूपमा ट्राफिक व्यवस्थापनको अधिकार यातायात व्यवस्था विभागको भए पनि कार्यान्वयन विभिन्न निकायमा बाँडिएको देखिन्छ, जसले समन्वय र जिम्मेवारीमा अन्यल सृजना गरेको पाइन्छ। यस्तो अवस्थामा नियम पालना गराउन कार्यवाही मात्र पर्याप्त हो वा वैकल्पिक व्यवस्थापन पनि राज्यको दायित्व हो भनेर हामीले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरलाई सोधेका छौं।
2: कार्यवाही र दण्डले मात्रै अपराध नियन्त्रण हुने भएको भए, जुन व्यक्ति बाच हुने कमी कमजोरी छन् या गल्तीहरू छन् त्यसमा नियन्त्रण हुने भएको भए, त्यो जानी जानी गर्ने जुन बदमाशी छ नि त्यसमा नियन्त्रण हुने भएको भए दुनियामा कुनै पनि अपराध हुन्थेन होला। हरेक देशमा तैन कानूनले केही न केही व्यवस्था गरेको छ, तर नेपालमा हामीले के गर्न खोज्यो भनेपछि एक्सट्रिम जरिवाना गरेपछि कमी कमजोरी छ त्यो चाहिँ नियन्त्रण हुने भन्ने सोचेका छौँ नि, त्यो चाहिँ इन्टायरली गलत हो।
1: जसरी कार्यवाही गर्नुपर्ने हो त्यस अनुसारको पूर्वाधार पनि हुनुपर्छ भन्ने चौतर्फी आवाज उठिरहेको छ। सड़क संकेत अथवा भनौँ पार्किङ व्यवस्था जस्ता पूर्वाधार चाहिँ अहिले कस्तो अवस्थामा छन् र यिनको अभावमा चाहिँ कडाईले मात्र के परिणाम दिन्छ?
2: हरेक कुरा अलग अलग निकायको जिम्मेवारीमा छन् होइन। प्रहरी भनेको खाली ट्राफिक व्यवस्थापन मात्रै गरिदिँदाखेरिको समस्या हो। अब ट्राफिक लाइट एउटाको जिम्मामा होला, सडक एउटाको जिम्मामा छ, विभिन्न निकायको विभिन्न जिम्मा हुँदाखेरि के हुन्छ भनेपछि एक अर्कामा समन्वय नहुँदाखेरि एउटा निकायको छाप्लो मात्रै आउँदाखेरिको समस्या पनि हो। एउटा एजुकेशनको कुराहरू पनि छ र तपाईँले ड्राइभिङको लागि बाटोमा आउने मान्छेलाई पनि तपाईँले कसरी तयार गरिराख्नु भएको छ त्यो अर्कै निकायले फेरि दिन्छ त्यसलाई होइन। र अर्को जुन तपाईँले भन्नुभयो, अब जस्तो न्यू रोडमा जान्छु, त्यत्रो महँगो गाडी किनेको छु, त्यत्रो महँगो मैले ट्याक्स तिर्छु होइन, र पैसा तिरेर पनि म काहीँ पार्टी गर्न खोज्छु भने त्यसको व्यवस्थापन छैन। सरकारले के हो भनेपछि ती जम्मै व्यवस्थापन गर्ने र जुन एउटै काम पनि विभिन्न निकायमा छरेका छन् नि त्यसलाई पनि एउटा ठाउँमा कसरी लिएर आउने र ऐन नियमका कुराहरू जुन मैले अघि गरेँ तपाईँको सबै कुरालाई एक ठाउँमा राखेर बहस गर्ने हो कि अगाडि बढ्ने हो कि त्यो चाहिँ सोच्नु जरुरी छ जस्तो लाग्छ मलाई।
1: नियम पालनालाई प्रोत्साहन गर्न चाहिँ विशेष गरी सरकारले चाहिँ कस्ता उपाय अपनाउनुपर्छ?
2: लाइसेन्स लिएको मान्छेलाई ट्राफिक सेन्सको बारेमा कतिको जानकारी छ त्यो त तयारी गर्ने जिम्मेवारी त कुनै निकायको छ नि त होइन। र त्यो पछि के हुन्छ भनेपछि बाटोमा लिएर आइसकेपछि त्यो बाटोमा भएका ट्राफिक साइनहरूले चिन्छ कि चिन्दैन त्यो पनि चिन्दैन। यदि चिन्छ कि चिन्दैन एउटा कुरा भयो र अर्को कुरा तपाईँको बाटोमा त्यो साइनहरू छन् कि छैनन् र बाटोमा लागेको साइनको अर्थ के हो त्यो पनि थाहा छैन व्यक्तिहरूलाई के। त्यसले गर्दाखेरि यो के हो भने यी कुराहरू जम्मै महत्वपूर्ण कुराहरू यिनीहरू हुन् कि यो सबभन्दा ठुलो समस्या भनेको मलाई के लाग्छ भने ट्राफिक सेन्सकै समस्या हो। ट्राफिक सेन्स भन्दाखेरि जो बाटोमा निस्किन्छन् तिनीहरूलाई ट्राफिकको सेन्स जगाइदिने र जुन अघि तपाईँले भनौँ पूर्वाधार लगाएको कुरा एकदमै कुरा यसो व्यापक छ कि एरिया, तर हामीहरूले के छ अब सानो ठाउँ मात्रै राखेर बहस गरिरहेको छौँ। र यही घटनाले मात्रै पनि हामीले सिक लिने हो भनेपछि ट्राफिकको जुन व्यापकता छ नि यो सबै कुरालाई लिएर सरकारले अगाडि सोच्न जरुरी छ लाग्छ मलाई। नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी यिनका आफ्ना जिम्मेवारी अहिले तोकेको छ। डिमार्केसन लाइन चाहिँ क्लियर गर्नुपर्छ नि। यो मैले किन भनेको भने तपाईँलाई हरेक ऐन नियमले जिम्मेवारी हरेक निकायको तोके छ, तर एक अर्काको ऐन नियममा ट्रेस पास गर्ने र एक अर्काको नियममा आएर खेल्न खोज्ने जुन एउटा बानी छ नि के नै गर्दा अहिलेसम्म त के छ एउटा यो घटना भयो, भविष्यमा कुनै ठुलो घटना भयो भने अचम्मै नमाने पनि हुन्छ। फेरि
1: अब यसमा आम नागरिकको भूमिका के, अब सम्बन्धित निकायहरूको सरकारवाला

0: निकायहरूको भूमिका चाहिँ कस्तो हुन्छ?
1: सबभन्दा पहिला त सरकार निकायवालाको हो, त्यसलाई एउटा निकायले जिम्मेवारी लिने गरी कसरी अगाडि बढाउने, जुन हामीले गर्यौँ नि, अब बाटो एउटाको छ, रङ एउटाको छ, ट्राफिक एउटाको छ, बत्ती एउटाको छ, व्यवस्थापन एउटाले गरिरहेको छ, यसलाई कसले जिम्मा लिने, एउटा त्यो गर्नु पर्यो। र अर्को नागरिकको जिम्मेवारी के हो भनेपछि, तपाईँले गाडीमा बसिसकेपछि गाडीमा ब्रेक पनि हुन्छ है, गाडीमा खालि एक्सिलेटर मात्रै छैन है, बाटोमा हिँड्दाखेरि मान्छेहरू पनि हिँड्छन् है, अरूहरू पनि हिँड्छन् है, त्यतातिर नागरिकको सचेत हुने त्यतातिर भयो होइन। र अर्कोतिर सरकारको के हो भनेपछि, खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन कि, सुविधा पनि दिउँ, एजुकेट पनि गरौं होइन, त्यसले गर्दा सबैको दायित्व छ यसमा।
2: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी। नेपाल दर्पणमा खबरकै सिलसिला, राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको बैठकमा आयोगका सदस्य सचिव रवि लाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यवहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजना मध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिश गरेको छ। आयोजना ढिलाइको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ। 50% भन्दा बढ़ी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिई 2 वर्षभित्र सम्पन्न गर्न र कम प्रगति भएकाको पुनरावलोकन गर्न आयोगको सुझाव छ। निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै कानून बनाउनु पर्ने र एक ठेकेदारले एउटै आयोजनाको एक भन्दा बढ़ी प्याकेज पाउन नहुने व्यवस्था गर्नुपर्ने सदस्य सचिव पन्थले बताउनुभयो। सार्वजनिक खरिद, वन तथा वातावरण सम्बन्धी कानूनबीच सामञ्जस्यता कायम गर्न कानूनी संशोधन आवश्यक रहेको पनि उहाँले सुझाव दिनुभएको छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि 30 खर्ब रूपियाँ आवश्यक पर्नेमा अहिले 23 खर्बको हाराहारीमा मात्र स्रोत व्यवस्थापन भइरहेको सदस्य सचिव पन्थले बताउनुभयो।
0: हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 30.60 अंकले घटेर 2570.18 बिन्दुमा झरेको छ। नेप्से झण्डै 8 महिना यताकै न्यून बिन्दुमा झरेको हो। यसअघि गएको मंगिर 4 गते नेप्से 2560 बिन्दुमा थियो। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.30 तथा होटल तथा पर्यटन र जलविद्युत समूह झण्डै 2% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 6.86 अर्ब कारोबार भएकोमा आज 368 वटा कम्पनीका 4.17 करोड़ खित्ता सेयर 7.46 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै 2 महिना यताकै धेरै हो। यसअघि गएको वैशाख नौ गते 7.81 अर्ब रूपियाँको सेयर किनबेच भएको थियो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: टिममै नसम्म सम्पूर्ण च्यानल प्याकेज बोनस पाऊ। भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-4217-666 सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरेको विभागको भनाइ छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। नयाँ प्रणालीको शुरूआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ।
1: जापानमा प्रहरीले खरबुजाको 39 क्विन्टल बिउ बरामद गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर 3 रहेको भीमलाल सुवेदीको घरमा लुकाएर राखेको बिउ बरामद गरेको प्रहरी नायब परीक्षक रंजन अवाले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले हिजो बेलुका छापा मारेको हो। 94 बोरामा 3,920 किलो बिउ बरामद गरेर भद्रपुर भन्सार कार्यालय झापामा पठाएको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार भन्सार सलेर नेपाल भित्राएको प्रारम्भिक अनुसन्धानबाट खोलेको छ। बरामद गरेको बिउको बजार मूल्य प्रति किलो झण्डै 1,600 रूपियाँसम्म पर्ने अनुमान छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 11 महिनामा मेलन सिड शीर्षकमा झण्डै 19,000 टन खरबुजा तरबुजाको बिउ आयात भएको छ, जसको मूल्य 3,06 करोड़ रूपियाँ भन्दा बढ़ी छ। गएको आर्थिक वर्षको त्यही अवधिमा 595 टन अर्थात 14 करोड़ रूपियाँ बराबरको मात्रै आयात भएको थियो। भारतमा प्रतिबन्ध रहेकाले विभिन्न देशबाट नेपालमा ल्याएर भारततर्फ तस्करी भइरहेको हुन सक्ने प्रहरीको अनुमान छ। खरबुजाको बिउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख एसपी वसन्त राणा खड्गाको नेतृत्वमा 55 जना प्रहरी परिचालन गरिएको थियो। उच्च तहको कमाण्ड र ठूलो जनशक्ति परिचालन भएपछि स्थानीय रूपमा चासो बढ़ेको थियो, तर बरामद कार्यमा जोखिम नभई ठूलो परिमाणको बिउ बोक्नका लागि मात्रै धेरै प्रहरी खटिएका डीएसपी अवाले बताउनुभयो।
2: उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएको छ। स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावमा प्रतिस्पर्धा गर्नुभएकी भण्डारीले विभिन्न राजनैतिक दलको समर्थन प्राप्त प्रतिद्वन्दी नवराज काफ्रेलाई 15 मतले पराजित गर्नुभएको हो। उहाँ उद्योग वाणिज्य संघ इटहरीको पहिलो महिला अध्यक्ष पनि बन्नुभएको छ। इटहरीमै व्यवसाय मार्फत स्थापित भण्डारीले 758 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काफ्रेले 743 मत प्राप्त गर्नुभयो।
1: कैलालीका नदीमा पानीको सतह बढ़न थालेपछि डल्फिनको चहल पहल बढ़ेको छ। कर्णालीका सहायक नदी अन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन्। संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढ़ीसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका बताउनुभयो। टीकापुर 7 र भजनी नगरपालिका 8 मोहना र पथरैया नदीको दोभानमा डल्फिन नियमित देखिन थालेका छन्। कर्णालीका सहायक नदी मोहना, पथरैया, काँडा र कान्द्रा लगायत क्षेत्रमा हरेक वर्ष मनसूनका बेला डल्फिन देखिने गर्दछन्। नेपाल र भारतका विभिन्न नदी प्रणालीमा बसोबास गर्ने डल्फिन मनसून अवधिभर कर्णालीका सहायक नदीमा बस्ने र झण्डै 3 महिनापछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मी ढुङ्गानाले जानकारी दिनुभयो। डल्फिनका मुख्य आहार माछा, घोन्दी तथा लेउ हो। त्यहाँ प्लाटिनिस्टा ग्याङ्गेटिका प्रजातिको डल्फिन नेपालसँगै भारत, पाकिस्तान र बंगलादेशमा मात्र पाइने दुर्लभ जलचर रहेको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। जापानका 1/4 भन्दा धेरै नगरपालिकामा 5 वर्षको अवधिमा जनसंख्या 10% भन्दा धेरैले घटेको छ। सन् 2020 देखि 2025 को अवधिमा 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैले घटेको जापानी समाचार संस्था क्याओदो न्यूजले जनाएको छ। समाचार अनुसार यस्तो गिरावट भएका नगरपालिकाको संख्या अघिल्लो 5 वर्षको तुलनामा झण्डै दोब्बर भएको छ। सन् 2015 देखि 2020 मा 247 नगरपालिका यस श्रेणीमा रहेकामा सन् 2020 देखि 2025 यो संख्या बढ़ेर 477 पुगेको छ। सबैभन्दा धेरै जनसंख्या गिरावट मध्य जापानको इसिकावा प्रिफेक्चरमा रहेको सुजु शहरमा देखिएको छ। सन् 2024 को शक्तिशाली भूकम्पपछि त्यहाँको जनसंख्या 34% घटेको खबरमा उल्लेख छ। उत्तर पूर्वी जापानका इवाते र अकिता तथा पश्चिमी जापानको कोची प्रिफेक्चरका आधा भन्दा धेरै नगरपालिकामा पनि जनसंख्या 10% भन्दा धेरैले घटेको पाइएको छ। विज्ञहरूले तीव्र जनसंख्या घट्दै जाँदा सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्। उनीहरूले जापानको तीव्र जनसंख्यिक परिवर्तनलाई सम्बोधन गर्न प्रभावकारी नीतिको आवश्यकता रहेको बताएका छन्। 243 नगरपालिकामा जनसंख्या वृद्धि भएको देखिए पनि धेरैजसो क्षेत्रमा जनसंख्या घट्ने प्रवृत्ति जारी रहेको र केवल जन्मदर बढ़ाएर मात्रै यो समस्या समाधान गर्न कठिन हुने विश्लेषणमा उल्लेख छ।
1: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको टोली चेन्नई सुपर किङ्सका मुख्य प्रशिक्षक स्टेफेन फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग भएका छन्। चेन्नई र फ्लेमिङले आपसी सहमतिमा अलग हुने निर्णय गरेका हुन्। आईपीएलको पहिलो संस्करण सन् 2008 खेलाड़ीका रूपमा चेन्नईमा आबद्ध भएका स्टेफेन फ्लेमिङले सन् 2009 मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। फ्लेमिङको प्रशिक्षणमा चेन्नईले 5 आईपीएल उपाधि र 2 च्याम्पियन्स लीग टी20 प्रतियोगिता जित्यो। यस्तै फ्लेमिङको नेतृत्वमा चेन्नई 12 प्लेअफमा पुग्यो भने कृतिमानी 10 आईपीएलको फाइनल खेल्न सफल भयो। चेन्नईकी मालिक रूपा गुरूनाथले स्टेफेन फ्लेमिङले टोलीको पहिचान निर्माणमा अतुलनीय योगदान दिएको बताएकी छन्। यस्तै फ्लेमिङले चेन्नईमा बिताएको समय आफ्नो प्रशिक्षण कालकै सबैभन्दा अविस्मरणीय अध्याय भएको उल्लेख गरेका छन्।
2: र विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् 2030 विश्वकपमा सहभागी टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने बताउनु भएको छ। स्विस संचार माध्यम ब्लूबिन संघको अन्तर्वार्तामा फिफा अध्यक्षले थप 16 टोली थपेर 48 64 पुर्याउने सम्भावनाबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो। उहाँका अनुसार विश्वकप आयोजनाकर्ता युरोप र दक्षिण अमेरिकालाई मात्र नभई सम्पूर्ण विश्वलाई ध्यानमा राख्नुपर्छ। हरेक देशले विश्वकपमा खेल्ने सपना देख्न पाउनुपर्ने इन्फान्टिनोको भनाइ छ। सन् 1998 देखि 2022 विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। अहिले अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा चलिरहेको 23 संस्करणको विश्वकपमा पहिलो पटक 48 टोली सहभागी छन्।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: कालीकोटमा पहिरोमा पुरिएर 2 ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो 3 दिनसम्म साना नदीमा आकस्मिक बाढ़ीको जोखिम।
1: संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरेका गाडी प्रहरले क्रेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्ष दल दासताको माग। गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस।
2: राष्ट्रिय गौरवका आयोजना 10 सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। शेयर बजार उच्च दरमा घट्दा नेप्से 2600 भन्दा तल।
1: जापानका 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैको गिरावट। 2024 शक्तिशाली भूकम्पपछि सुजु शहरको जनसंख्या 34% घट्यो।
2: र आईपीएलको टोली चेन्नईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसित पनि बिदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: प्रदेश अस्पताल सुर्खेतमा पाँच वर्षमा नौ जनाको सफल मृगौला प्रत्यारोपण सेवा प्रभावकारी बन्दै
1: कालीकोटमा पानी घट्टामा पिठो पिस्न गएका दुईजनाको पहिरोमा परिमृत्यु पहिरोलाई अस्थायी टहरा पुर्दा जाजरकोटमा एकजनाको ज्यान गयो
0: हेरी करिडोर सड़क स्तरोन्नतिको काम ढिलासुस्तीका कारण अलपत्र काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का तोड्ने चेतावनी
1: र विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा फ्रान्स र स्पेन तथा साविक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड भेट्ने
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा प्रदेश अस्पताल सुर्खेतमा पाँच वर्षको अवधिमा नौ जनाको सफल मृगौला प्रत्यारोपण भएको छ। 2079 साल माघ 21 गतेदेखि यस वर्षको असार 23 गतेसम्म नेपालका विभिन्न जिल्लाका लागि नौ जनाको सफल मृगौला प्रत्यारोपण भएको छ। प्रदेश अस्पताल सुर्खेतले काठमाडौँको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग मृगौला प्रत्यारोपणका लागि सम्झौता भएको थियो। पछिल्लो असार 23 गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 शिवराज गुइदेल र कञ्चनपुरको बेलौरी नगरपालिका 5 अजय चौधरीको सफल मृगौला प्रत्यारोपण गरिएको छ। प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ चिकित्सक डाक्टर दीपे श्रेष्ठ डाक्टर शोभित थापा डाक्टर रोवस नाथ योगी डाक्टर रोजन अधिकारी डाक्टर विकिन डंगोल नर्सिङ कर्मचारी सबिया नागा सोनिया गिरी प्रत्यारोपण संयोजक तारा सात तथा प्रदेश अस्पतालका निर्देशक डाक्टर गणेश थापा विशेषज्ञ चिकित्सक विकास खड्का लगायतको टोली संलग्न रहनु भएको थियो। उहाँहरूलाई अस्पतालले आइतबार नै घर डिस्चार्ज गरिसकेको छ। प्रदेश अस्पतालले पत्रकार सम्मेलन गरी वर्षेनी मृगौला प्रत्यारोपणको काम सफल भइरहेको बताएको छ। मृगौला प्रत्यारोपणमा संलग्न प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सक डाक्टर विकास खड्काले प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सफल भइरहेको बताउनुभयो। उहाँले पछिल्लो पटक असार 23 गते गरिएको मृगौला प्रत्यारोपणमा धेरैजसो प्रदेश अस्पतालकै जनशक्ति खटिएको बताउनुभयो। विगतमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रत्यारोपणका लागि 30 जनाको टोली आउने गरेकोमा यसपटक उत्तरबाट 7 जना मात्रै आएको र बाँकी सबै प्रदेश अस्पतालकै जनशक्ति खटिएको बताउनुभयो। डाक्टर खड्का प्रदेश अस्पतालबाट मृगौला प्रत्यारोपण सम्बन्धी एक वर्ष फेलोसिप कोर्स पूरा गरेर प्रदेश अस्पतालमा खटिनु भएको छ भने अर्का डाक्टर राजकमल मानन्धर कोर्स अध्ययनरत हुनुहुन्छ।
0: यस्तै मृगौला प्रत्यारोपण गरेका बिरामी अजय चौधरीका काका पृथ्वी चौधरीले मृगौला फेल भएको डेढ़ वर्षको अवधिमा धेरै ठाउँमा उपचार गरेको र अन्तिममा सुर्खेत स्थित प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण भएको बताउनुभयो। उहाँले शुरूमा केही आशंका लागे पनि अहिले खुशी लागेको र बिरामी छोराको अवस्था क्रमशः सुधार हुँदै गएको जानकारी दिनुभयो। यस्तै अर्का प्रत्यारोपण गरेका बिरामी शिवराज गुइतेलका आफन्तले उपचारमा पटक पटक भारत र काठमाडौँ गएको र प्रत्यारोपण आफ्नै गृह जिल्ला सुर्खेतमा गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले प्रत्यारोपण निशुल्क भएकोमा खुशी व्यक्त गर्दै आफ्नै जिल्लामा सबै उपचार भएकाले निम्न वर्गका बिरामीहरूलाई सहज हुने उल्लेख गर्नुभयो। त्यसअघि प्रदेश अस्पतालले शुरूमा 2079 माघ 21 गते एकजनाको 2080 असार 28 गते एकजनाको 2081 असार 26 गते दुईजनाको 2081 फागुन 19 गते दुईजनाको र 2082 जेठ 27 गते एकजनाको गरी 7 जनाको सफल मृगौला प्रत्यारोपण गरिसकेको थियो।
1: कालीकोटमा पानी घट्टमा पिठो पिस्न गएका दुईजनाको पहिरोमा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा सानी त्रिवेणी गाउँपालिका सकालाल बहादुर साउद र मन्दिर साउद रहनु भएको छ। ओडाको भुवारी पाटा भन्ने ठाउँमा रहेको पानी घट्टमा उहाँहरू आज पिठो पिस्न पुग्नु भएको थियो। सानी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले दुईजनाको पहिरोमा परेर मृत्यु भएको बताउनुभयो। एक्कासीमाथिबाट पहिरो आएर घट्टसहित उहाँहरूलाई पुरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा स्थानीय र मेहलमोडी प्रहरी चौकीलेको टोली पुगेर उद्धारमा खटिएको पनि सिंहले बताउनु भएको छ।
0: यस्तै अविरल वर्षापछि खसेको पहिरोले जाजरकोटको भेरी नगरपालिका 2 राङसीमा अस्थायी टहरा पुरिँदा एकजनाको मृत्यु भएको छ। घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा 60 वर्षीय जयशिला शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख तथा डीएसपी बुद्धिसागर पुरीले बताउनुभयो। घटनामा 40 वर्षीय मेनुका शाह थापा र 7 वर्षीय टीका थापालाई स्थानीयवासी तथा प्रहरी चौकी पाँचकटियाबाट खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको छ।
1: कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभ कालिका गाउँपालिका एक गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरूद्ध भएको छ। आज बिहानदेखि गगने खोलामा लेदो सहितको पहिरो आएकाले पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले सड़क डिभिजन कार्यालयको सहयोगमा एक्स्ट्रा भेटर लगाएर सड़क पुर्याउने प्रयास भइरहेको जिल्ला प्रहरी शासन कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी जनक शर्माले बताउनुभयो। गगने खोलामा प्रत्येक वर्ष सामान्य वर्षा पानी पर्दा पनि पहिरो जाने र सड़क अवरूद्ध हुने गरेको छ।
0: त्रिदेशीय व्यापारिक महत्व बोकेको भेरी करिडोर सड़क स्तर उन्नति आयोजना निर्माण कम्पनीहरूको ढिला सुस्तीका कारण अलपत्र अवस्थामा रहेको छ। आयोजना अन्तर्गत जाजरकोटको तल्नु बगरदेखि डोल्पाको त्रिपुराकोटसम्मको सड़क स्तर उन्नतिको जिम्मा पाएका निर्माण कम्पनीहरूले सम्झौता भएको करिब एक वर्ष बित्न लाग्दा पनि काम नगरेपछि आयोजना कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको छ। भेरी करिडोर आयोजना कार्यालयका अनुसार त्रिवेणी त्रिपुराकोट सड़क खण्डको निर्माण जिम्मा मैनाचुली सृष्टि जेबीले करिब 85 करोड़ रूपियाँमा पाएको थियो। कम्पनीले 2082 साउनमा सम्झौता गरी 5% पेशकिस रकम समेत लिएको भए पनि हालसम्म भौतिक प्रगति 1% मात्रै सीमित रहेको छ। निर्माण कम्पनीका सम्पर्क अधिकारी लालमाया शाहीले विभिन्न स्थानमा गरिएको कामको भुक्तानी नहुनुका साथै अन्य व्यवहारिक समस्याका कारण निर्माण कार्य प्रभावित भएको प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार भेरी करिडोर आयोजनाले लाइनिङको काम गरिसकेको छ भने त्रिवेणी कोरप गार्ड लगायतका स्थानमा अहिले काम शुरू गरिएको छ। तल्नु त्रिवेणी सड़क खण्डको निर्माण सम्झौता जेबी निर्माणसँग गरिब 88 करोड़ रूपियाँमा भएको हो। 2082 असोजमा सम्झौता गरेको कम्पनीले 10% पेशकी रकम लिए पनि हालसम्म 7-8% मात्रै प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ। दुवै कम्पनीलाई काममा गति दिन पटक पटक ताकेता गरिएको छ। मैनाचुली सिस्ने जेबीले हाल निर्माण कार्य शुरू गरेको छ। यता क्याब कन्स्ट्रक्सनले पनि सम्झौताको झण्डै एक वर्षपछि निर्माण कार्यलाई गति दिने प्रतिबद्धता जनाएको कार्यालयको भनाइ छ। भेरी करिडोर सड़कलाई नेपाल चीन र भारत जोड्ने सम्भावित व्यापारिक मार्गका रूपमा हेरिएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने छोटो विश्राम।
2: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: ए रामलौटन भाइ, के गर्दैछौ?
6: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
7: हजुर,
6: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
7: हस् बाबा।
5: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
6: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
5: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
6: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
5: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
6: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
5: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
6: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
10: सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
11: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
12: रेडियो भेरी एफएम।
0: अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले प्रदेश अस्पताल सुर्खेतमा 5 वर्षमा 9 जनाको सफल मृगौला प्रत्यारोपण सेवा प्रभावकारी बन्दै, कालीगुण्डमा पानीघट्टमा पिठो पिस्न गएका 2 जनाको पहिरोमा परि मृत्यु, पहिरोले अस्थायी टहरा पुरिँदा जाजरकोटमा 1 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली प्रदेशका मन्त्रालयहरूको एकीकृत भवन निर्माण गर्ने ठेक्का सम्झौता भएको छ। कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय एकै ठाउँमा राख्ने गरी एकीकृत प्रशासनिक केन्द्र निर्माण गर्न लागेको हो। लामो समयसम्म अघि बढ़न नसकेको यो योजना हालै ठेक्का सम्झौता भई अघि बढ़ेको हो। जता प्राप्त लगायतको विषयमा विवाद उत्पन्न हुँदा चालू आर्थिक वर्षको अन्त्यतिर मात्रै कन्टेक नवविसर्जन जेबी काठमाडौँ र पूर्वाधार विकास निर्देशनालय सुर्खेत बीचका सम्झौता भएको थियो। पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर दिलीप राणा मगरले सम्झौता अनुसार आगामी 2086 असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो। एकीकृत भवन निर्माणका लागि प्रदेश सरकारले प्रत्येक आर्थिक वर्षमा प्रदेश गौरवको आयोजना भन्दै बजेट विनियोजन गर्दै आएको थियो। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले प्रदेश गौरवको आयोजनाका रूपमा रहेको एकीकृत प्रशासनिक भवन निर्माण कार्यका लागि 75 करोड़ रूपियाँ विनियोजन गरेको बताउनुभयो। भवनको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण भएको छ भने जग्गा प्राप्ति पनि भइसकेको छ। विक्रम सम्भ 2082 साल जेठ 9 गते संघीय सरकारको मन्त्री परिषदको बैठकमा सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको 12,658 वर्ग मिटर जग्गा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रशासनिक भवन निर्माण परियोजना प्रयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन स्वीकृति प्रदान गरेको थियो।
0: सल्यानको अधिकांश स्थानीय तहहरूले विकास निर्माणसँग सम्बन्धित विकास खर्च 80% भन्दा कम गरेका छन्। सड़क, भवन, खानेपानी, सिंचाई तथा अन्य विकास निर्माणका योजनाका लागि छुट्याइएको पूँजीगत बजेट धेरै स्थानीय तहमा 80% भन्दा कम खर्च भएको देखिएको हो। कर्मचारी तलब, प्रशासनिक सञ्चालन, सेवा प्रभाव तथा नियमित कार्यक्रम अन्तर्गतको बजेट भने अधिकांश स्थानीय तहले 85-93% खर्च गरेका छन्। सल्यानका 10 मध्ये 7 स्थानीय तहहरूले वित्तीय प्रगति विवरण सार्वजनिक गरेका हुन्। कुमा गाउँपालिकाले चालुतर्फ 83.36% खर्च गरेको भए पनि पूँजीगत खर्चतर्फ 53.18% मात्रै खर्च गर्न सकेको छ। अर्थात विकास निर्माणका लागि छुट्याइएको बजेटको झण्डै आधा रकम खर्च हुन बाँकी रहेको देखिएको छ। वनगाड खुपिन्डी नगरपालिकाले कुल 79 करोड़ रूपियाँ मध्ये 62 करोड़ 37,45,379 खर्च गर्दै 78.87% वित्तीय प्रगति हासिल गरेको छ। त्रिवेणी गाउँपालिकाले चालु तर्फ 85.04% खर्च गरेको छ भने पुँजीगत तर्फ खर्च 66.95% सीमित रहेको छ। चालू खर्चको तुलनामा पुँजीगत खर्च करिब 18% कम छ। कालीमाटी गाउँपालिकाले आर्थिक वर्षको अन्तिममा भुक्तानीसम्म चालू तर्फ 89.64% र पुँजीगत तर्फ 78.50% खर्च गरेको छ। छत्रेश्वरी गाउँपालिकाले 52,75,28,194 मध्य 44,71,38,778 रूपियाँ खर्च गर्दै 84.76% वित्तीय प्रगति हासिल गरेको छ। धर्मा गाउँपालिकाले 46,36,00,000 मध्ये 40,25,78,527 खर्च गर्दै 86.83% वित्तीय प्रगति हासिल गरेको छ। पुँजीगत खर्चको अवस्था सुधार हुन नसक्दा विकास योजनाका प्रभावकारिता, सेवा विस्तार तथा पूर्वाधार निर्माणको गति अपेक्षा अनुसार अघि बढ़न नसक्ने देखिएको छ।
1: दाङ्गा विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा मतदान अधिकृतमाथि मोबिल छर्केको घटनामा संलग्न रहेको आरोपमा वडा सदस्य पक्राउ परेका छन्। गोराई महानगरपालिका 15 वडा सदस्य समेत रहेका उत्तम बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो। उहाँले मतदान अधिकृतका रूपमा खटिनुभएका गोराई महानगरपालिका शिक्षा शाखाका अधिकृत अजय बोहराको शरीरमा मोबिल छर्किएको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डाक्टर हेम बहादुर केसीले सबै मुद्दा दर्ताका लागि दर्तासँगै दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी बुढा छोकीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको बताउनुभयो। घटनापछि असार 28 गते अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
13: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक

0: यदि नरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, प्रोप्राइटर सुनिता कुमारी साही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
4: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
4: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
4: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ बाँझै।
7: नदी तटीय क्षेत्रका नागरिकको खेतीपाती पनि राप्ती नदी वारिपारी र यति बेला धानको बिउ रोप्नको लागि पनि डुङ्गाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनु भएको छ।
8: यस वर्ष धान रोपाईको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ। असार 26 गतेसम्म देशैभर कुल धान रोपाई 45.81% मात्रै सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्षको यो अवधिमा देशैभर 59% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झण्डै 13.5% रोपाई कम भएको विभागले जनाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,70,062 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ, जसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेनले प्रमुख सरकारी अस्पतालमा जलन वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि प्रधानमन्त्री बालेनले ध्यान आकर्षण गराउनुभयो। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरंग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ।
8: राष्ट्रिय भूभूति आदिकवि भानुभक्त आचार्यको 231 जन्म जयन्ती आज देशैभर तथा विदेशमा पनि विभिन्न कार्यक्रमका आयोजना

0: गरी मनाइएको छ। आचार्यले संस्कृत भाषामा लेखिएको वाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपालीलाई ठूलो गुण लगाउनु भएको छ। यसलाई पहिलो नेपाली महाकाव्य मानिन्छ। भानुभक्त आचार्यको जन्म 29 असार 1871 तनहुँको चुडी रामघा गाउँमा भएको हो।
1: भेरी खबरमा अब विदेशको खबर। इरानमाथि अमेरिकाले 3 घण्टा लामो आक्रमण गरेको छ। बिहान अमेरिकाले इरानमा 3 घण्टा लामो आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। स्ट्रेट अफ हर्मुजको विषयलाई लिएर विवाद बढेपछि अमेरिका र इरान बीच बुधबारदेखि हानाहान हुँदै आएको छ। अमेरिकाले इरानमा हमला गरेको अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले जनाएको छ। यस पटकको आक्रमणमा लड़ाकू विमान, नौ सैनिक, युद्धपोत, एकातर्फी रूपमा आक्रमण गर्न प्रयोग हुने ड्रोन हानिएको सेन्टकमले जनाएको छ। अमेरिकाले पहिलो पटक समुद्री ड्रोन पनि प्रयोग गरी इरानका दर्जनौं लक्ष्यमा सठिक प्रहार गरेको जनाएको छ। यसमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय राडार केन्द्र, मिसाइल तथा ड्रोन क्षमता र साना सैन्य ढुंगाहरूलाई निशाना बनाइएको थियो। अमेरिकी पक्षले यो कार्यवाही इरानको अन्तर्राष्ट्रिय जलमार्गमा आक्रमण गर्ने क्षमता कमजोर बनाउन गरिएको दोहोर्याएको छ। यसअघि शनिबार राति अमेरिकाले इरानका करिब 140 सैन्य स्थलमा हवाई आक्रमण गरेको जनाएको छ।
0: भेरी खबरमा अब खेल खबर। विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। अब पहिलो सेमिफाइनलमा आउँदो 31 गते बुधबार राति 12:00 फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 तथा स्पेनले बेल्जियमलाई 2-1 अन्तर हराएको हुन्। यसैगरी दोस्रो सेमिफाइनलमा इंग्ल्याण्ड र अर्जेन्टिना बीच 32 गते राति 12:00 प्रतिस्पर्धा हुनेछ। अन्तिम क्वार्टर फाइनल खेलको अतिरिक्त समयमा स्विजरल्याण्डलाई 3-1 हराउँदै अर्जेन्टिना अन्तिम 4 पुगेको हो। निर्धारित 90 मिनटको खेल 1-1 बराबरीमा भएपछि थपेको 30 मिनटको अतिरिक्त समयमा अर्जेन्टिना 2-2 गोल गरेको हो। यस्तै इंग्ल्याण्ड पनि नर्वेलाई अतिरिक्त समयमा 2-1 हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनल विजेताले साउन 4 गते न्यू जर्सीमा उपाधिका लागि 12:00 प्रतिस्पर्धा गर्नेछन्। यसैगरी सेमिफाइनलमा पराजित हुनेले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:00 प्रतिस्पर्धा गर्नेछन्। यसपालि सेमिफाइनल पुग्ने 4 टोलीले यसअघि विश्वकप उपाधि जितिसकेका छन्।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: प्रदेश अस्पताल सुर्खेतमा 5 वर्षमा 9 जनाको सफल मृगोला प्रत्यारोपण, प्रत्यारोपण सेवा प्रभावकारी बन्दै।
1: कालीकोटमा पानी घट्टमा पिठो पिस्न गएका 2 जनाको पहिरोमा परि मृत्यु। पहिरोले अस्थायी टहरा पुरिँदा जाजरकोटमा 1 जनाको ज्यान गयो।
0: भेरी करिडोर सड़क स्तर उन्नतिको काम ढिला सुस्तीका कारण अल्पत्र, काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का तोड्ने चेतावनी।
1: र विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा। फ्रान्स र स्पेन तथा साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड भिड्ने। अवस्थ तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time.
3: यति बेला साँझको 7 बजेको छ।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको 3rd शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाय, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
5: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागेकी थिए?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
5: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
9: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
10: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि।
9: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
4: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
11: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98650211।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झैँ।

0: मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनेमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप छैन।

0: भने
1: एक्सनले गबोतु धा धा जेजुका गबोर हाँ गबोर यता नदेखि यता नदेखि न वा दानी तिर लानी तिर नानी तिर हाँ वा देख लेकर एक दूरी यहाँ अगाली मुझे अगाली मुझे हाथ हाथ बेसी ने पोछी ना कति पोछी देखि पत्ता रहेछ
2: कान्देर अगाडि बेटा देख कान्छ
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली परिगाउँ बजार बर्दिया।
5: केपी पोलिक्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
6: यही साउन 8 गते शुक्रबारको दिन
5: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
7: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
8: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
7: अनि टिभीएस कम्पनीकै किन नि?
8: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
7: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
8: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाछा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक धमाधम बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
7: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-152-681 र 98-164-24-650।
9: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
10: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
9: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
10: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
9: अन्कल सेवाहरू,
10: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
11: यो हो बर्दियाको
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बच्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
2: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।

0: को हो को भने
1: जहिले पनि यस्तै गर्छ एक बिहान
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज
3: र घुँडा मुन्डा फिर्पात जोर्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत
5: रेडियो भेरी एफएम
6: हामी
7: सामुदायिक सूचना नेटवर्क सीआईए
8: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
9: साझा खबर अब सारा नेपाल तपाईँसँग
10: पूर्वको मेची पश्चिमको महाकाली
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ
12: तर सुरुमा प्रमुख विश्व समाचार
13: पवन राज पौडेलबाट समाचार सुन्नुहोस् बेजिनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन् 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकटको घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए यो इबोला भाइरसको बुण्डी बुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 मध्ये एउटा तर मानव परीक्षणको तहमा पुगेको पहिलो खोप बनेको छ उक्त शोधमा संलग्न मध्येका एक एलेक्स स्याम्पसन भन्छन् हामी अहिले त्यही किसिमको खोप प्रविधि प्रयोग गरिरहेका छौं जुन अक्सफोर्ड एस्ट्राजेनेका COVID-19 खोप बनाउन प्रयोग गरिएको थियो यो प्रविधिलाई तीव्रताका साथ अनुकूल बनाउन हामीसँग पर्याप्त अनुभव छ वैज्ञानिक एलेक्स स्याम्पसन यो घटनाक्रमबीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन् होर्मुज स्ट्रेट पार गर्ने कोशिश गरिरहेका 2टा जहाजमाथि इरानले चेतावनी स्वरूप गोली चलाएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ उक्त महत्वपूर्ण जलमार्गमाथिको नियन्त्रणको विषयमा तेहरान र वाशिङटन बीच तनाव बढ़िरहेका बेला आज उक्त घटना भएको बताइएको छ गत महिना उक्त जलमार्ग पुनः खोल्ने र युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सम्झौता कमजोर बन्दै जाँदा आक्रमण प्रत्याक्रमणको नयाँ चरण बीच तेलको मूल्य फेरि बढ़ेको छ आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सम्भवत होर्मुज स्ट्रेटलाई नियन्त्रणमा लिन सक्ने बताएका छन् थाइल्याण्डको ब्याङ्कक स्थित एउटा बारमा भएको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएसँगै प्रहरीले सम्भावित लापरवाहीको विषयमा अनुसन्धान गरिरहेको छ उक्त घटनामा दर्जनौं मानिस घाइते भएका छन् र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ प्रहरीले बारभित्रका टेबलहरूले बाहिर निस्कने आकस्मिक मार्गहरू अवरूद्ध गरे नगरेको जाँचिरहेका हुन् पछिल्ला वर्षहरूमा थाइल्याण्डका बारहरूमा घातक आग लागेका धेरै घटना भएका छन् यमनको राजधानी सना स्थित विमानस्थलमा विस्फोट भएका विवरणहरू आएका छन् उक्त विमानस्थल हुथीहरूको नियन्त्रणमा थियो अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण हुन नदिन आफ्ना सशस्त्र बलहरूले धावन मार्गलाई निशाना बनाएको जनाएको छ हुथीहरूलाई इरानको समर्थन छ भने एडेनबाट सञ्चालन हुने यमनी सरकारलाई साउदी अरबको समर्थन छ र चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरू मध्येको लु सुन पुरस्कारका लागि एकजना डेलिभरी बाइक राइडर र एकजना व्यापारी पनि मनोनयनमा परेका छन् कुनसानमा विद्युतीय मोटरसाइकल मार्फत खाना डेलिभरी गर्ने वाङ जिबिङ आफ्ना अर्डरहरूका बीचमा र ट्राफिक संकेतहरूमा रोकिएका समयमा रचना गरेका कविताहरूका लागि मनोनयनमा परेका हुन् त्यसै गरी युयाओ शहरको एउटा पसलबाट दैनिक जीवनलाई निहालेर लेखिएका आफ्ना निबन्धहरूका लागि चेन हुई पनि मनोनयनमा परेकी हुन् यो बीबीसी नेपाली सेवा हो
12: साझा पखमा तपाईलाई पुनः स्वागत छ सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश, पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। अदालतको आदेश आज महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएपछि यी तीन निकायका पूर्व पदाधिकारी बाहेक सबै राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्नेदेखि छानबिन गरेर कार्यवाही सिफारिश गर्नेसम्मको कामलाई राखिने आयोगले निर्णय गरेको हो। गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएपछि आयोगले अब के गर्छ भन्ने अन्यल देखिएका बेला आज उसको यस्तो निर्णय आएको हो। सुनौ एउटा रिपोर्ट। उक्त आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिनको कामलाई नरोकेको निष्कर्ष निकाल्दै आयोगले आज सूचना जारी गरेको प्रवक्ता गणेश केसीले बताए। बीबीसीसँग बोल्दै उनले भने,
6: आदेशलाई सम्मान गर्दै आयोगले पूर्व न्यायाधीशहरू, पूर्व सेनाका अधिकारीहरू र पूर्व संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन गर्ने, छानबिन गर्ने र कार्यवाहीको सिफारिश गर्ने विषयमा अहिले फाँकी राखेर अन्यको हकमा
12: सर्वोच्चको आदेशले खास गरी संविधानको धारा 239 उपधारा 1 र 2 सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिएको देखिएको जनाएको छ। यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगले निर्णय गरेको हो। आफूले छानबिन गर्न पाउने व्यक्तिहरूबारे जानकारी दिँदै फेरि आयोगका प्रवक्ता केसी,
14: सबै राष्ट्र सेवा कर्मचारीहरू द्वितीय श्रेणीका राष्ट्र सेवा कर्मचारीदेखि मुख्य सचिवसम्म बहालवाला र पूर्व राष्ट्र सेवकहरू, त्यसै गरी राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू र निर्वाचित राजनैतिक पदाधिकारीहरू, त्यसमा गाउँपालिकाको उपाध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्म यो छानबिनको विवरण बुझाउनेमा पर्नुहुन्छ। र उहाँहरूको विवरणमा आयोगले विवरण संकलन गर्ने, छानबिन गर्ने र कार्यवाहीको सिफारिश गर्ने पूर्ववत अवस्थामै जानुपर्छ भनेर आयोगले चाहिँ निर्णय गरेर आयोग अगाडि बढेको।
12: आयोगले अदालतको अन्तरिम आदेश यसरी आफै व्याख्या गरेर छानबिनको कामलाई निरन्तरता

0: लाई राय दिन पठाउन भनेको छ। अब अर्को विषय, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो र आज देशका विभिन्न ठाउँमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले पूर्व तयारी गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालालाई सम्पर्क गरी शुरूमा तपाईहरूले यस्तो सतर्कता अपनाउन भनिरहँदा सरकारका तर्फबाट चाहिँ विपदले निम्ति आउने घटनाको क्षति कम गर्न के काम भइरहेको छ भनेर सोधेका छौ।
1: आज पनि राति अलिकति भारी वर्षा हुने भन्ने छ, अनि त्यो हिसाबले हामीले चाहिँ त्यो राजमार्गहरू जुन जुन ठाउँमा भारी वर्षा हुने भन्ने छ र जहाँ अलिकति पहिरोको जोखिम छ त्यो ठाउँहरूमा हामीले समन्वय गरेर त्यहाँ सम्बन्धित प्रमुख जिल्ला अधिकारीज्यूहरूले त्यो नोटिस निकालेर यातायात चाहिँ आज बेलुकाको लागि बन्द भनेर गरिसक्नु भएको छ। विगतको हाम्रो लास्ट इयरको अनुरोध पनि त्यस्तै रह्यो, यो वर्षामा पहिरो चाहिँ जाने ठाउँमा गइहाल्दो रहेछ अनि गाडी हिँडेको बेलामा त्यो रेस्क्यु सर्च एन्ड रेस्क्युमा चाहिँ अलिक बढी नै लागेर धनधरको क्षति भइहाल्ने हुँदा यो चाहिँ अवरुद्ध गरियो भने, बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हालिएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो। अनि त्यसै गरी यो अलिकति भन्दा बाढीको लेभल बढेर कतिपय ठाउँमा डुबान हुने अवस्था हुन्छ, त्यसमा हामीले सबै पालिका प्रमुखजीहरूलाई अब बढी जसो अब त्यो सुरक्षा निकाय पनि पुग्न अलिकति टाइम लाग्ने हुन्छ होइन त्यसको त्यो ठाउँमा, अनि उहाँहरूलाई एलर्ट भइरहेको छ र पालिकाबाट तुरन्तै हामीलाई खबर गर्नु, हाम्रो सुरक्षा निकायहरू चाहिँ तुरन्तै उक्त ठाउँमा पुग्छ र यो सर्च एन्ड रेस्क्यूको काम गरिहाल्छ अनि उहाँहरूलाई ल्याएर सेफ सेल्टरमा राख्ने भन्ने खालको त्यस्तो व्यवस्था गरिएको छ।
0: भनेपछि मानवीय अथवा भौतिक क्षति हुन नदिन चाहिँ यातायातै अवरुद्ध गर्ने खालको मात्रै हो कि अरू पनि केही छ? त्यसले त फेरि सर्वसाधारणलाई असहज पनि बनाउला।
1: यो जनधनको क्षति गर्नलाई यातायात अवरुद्ध त भइहाल्यो, किनभने आज कम्तीमा हामीले रातिको आजको यात्रा नगरिदिनु भने न हो होइन, भोलिदेखि त फेरि मौसम सहज भएपछि फेरि खुलिहाल्छ अनि त्यसमा कतिपय ठाउँहरूमा चाहिँ अब एम्बुलेन्सहरू कति कति ठाउँमा अड्केको भन्ने हुन्छ नि, त्यस्तो बेलामा चाहिँ हाम्रो सुरक्षा निकायले समन्वय गरेर त्यो स्थिति हेरेर उहाँहरूलाई चाहिँ पास गराउने भन्ने खालको त्यस्तो व्यवस्था गरेका छौँ। भने अनि अन्य उपायहरू भनेको चाहिँ त्यही अब कहीँ कतै भन्नु अब सर्च एन्ड रेस्क्यू गर्नु पर्यो, डुबान पर्यो भने एलर्ट अवस्थामा बस्ने र उहाँहरूलाई तुरन्त रेस्क्यू गरेर ल्याउने भन्ने खालको त्यो मेकानिजम छ क्या।
0: हजुर, यस्तो अवस्था चाहिँ अब भोलि बिहानसम्मका लागि मात्रै चिन्ताजनक हो त्यसो भए?
1: भोलि दिउँसोसम्म हो अनि भोलि दिउँसो पछि चाहिँ क्रमशः सुधार हुने भन्ने हामीले अहिलेसम्म प्राप्त जानकारी त्यस्तै खालको छ। बीचमा अहिले बेलुका एक दुईवटा रिभर चाहिँ अलिकति त्यो हाई एलर्ट जस्तो पहेँलो रातो देखाउने अवस्थामा पुगिसकेको थियो, फेरि भर्खर अहिले पनि हामी त्यो रिभर हेरिरहेका छौँ, त्यसमा चाहिँ त्यो फेरि झरेर फेरि हरियोमा आइसक्यो। अब रातिको स्थिति हेरौँ अब कस्तो हुन्छ भन्ने हो।
0: अहिलेसम्म अब यो पालि मनसुन पनि ढिला गरी सुरु भयो, यो मनसुन सुरु भए यता बाढ़ी पहिरोका घटनाले कतिको मानवीय तथा भौतिक क्षति भएको देखिएको छ तथ्याङ्क?
1: त्यो मानवीय क्षति र भौतिक क्षतिको हामीले तथ्याङ्क त दुईजना तिनजना यस्तो घटनाहरू आइरहेको छ अहिलेसम्म चाहिँ। अब त्यो पनि कस्तो भने एकदम अब भनौँ जाँदा जाँदै पहिरोमा परेर ढ्याकै गयो मानिसको मृत्यु भइहाल्यो भने त त्यसको त के गर्न सकिने हुन्छ होइन, त्यस्तो खालको हुन्छ। तर के भने हामी चाहिँ त्यो अहिलेको अवस्थामा हेली लगायत अन्य सम्पूर्ण तयारी अवस्थामा छ, त्यो नेपाली सेनाले हेली पनि स्ट्यान्ड बाई राखेको छ, कहीँ कतै खबर आयो भने सम्बन्धित जिल्लाको सिडो साहेब मार्फत खबर आयो भने हामीले तुरन्तै भएर हेली रेस्क्यू गर्नेसम्म प्रबन्ध मिलाएको छ हामीले, कहीँ बाटो अवरुद्ध हुँदाखेरि मतलब त्यस्तो खालको प्रबन्धहरू छ। अब गृह मन्त्रालय एलर्ट बसिरहेको छ अहिलेसम्म।
0: प्रत्येक वर्ष हामीले कुरा गर्दाखेरि विपद जोखिम न्यूनीकरण प्राधिकरण स्वयं गृह मन्त्रालय नै होइन सबैले त्यहाँ अधिकारीहरूले चाहिँ हामीले सबै खालको व्यवस्था गरिरहेको छौँ, यो त्यस्ता घटना भइहाले भने उद्धार गर्न राहतका लागि हुनै नदिन भन्ने खालको आउँछ, तर प्रत्येक वर्ष घटना पनि घटिरहन्छ, कहाँनेरि त्यो तालमेल नमिलेर हुने?
1: यसो चाहिँ यो तालमेल नमिल्यो भनेको चाहिँ त्यो विपदको बेलामा विपद व्यवस्थापनको लागि सबैजनाको ध्यान आकृष्ट हुने अनि बाँकी रहेको जुन नौ महिनामा जुन बेलामा विपद पर्दैन त्यो बेलामा विपद जोखिम न्यूनीकरणको काम चाहिँ सम्बन्धित मन्त्रालय विभाग सबैले यो जोखिम न्यूनीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक अवधारणा पनि छ, त्यही बमोजिम कानून पनि हामीले बनाएछौँ। तर त्यो जोखिम न्यूनीकरणको पाटोमा कम काम भएको कारणले गृह मन्त्रालयले विपद व्यवस्थापनको काम अहिले बढी गर्नु परिरहेको छ क्या। त्यसैले सम्बन्धित सबै मन्त्रालयहरूले जस्तै अब भन्दा अब सड़कले सड़कको हिसाबले जोखिम न्यूनीकरण गर्ने, पहिरोको पहिरोले जोखिम न्यूनीकरण गर्ने, त्यो नेपाल

0: कार्य विभाजन नियमावली बमोजिम सबैको आफ्नो आफ्नो जिम्मेवारी छ नि, त्यो जिम्मेवारीमा जोखिम न्यूनीकरणको हिसाबले काम गरिदिनु भएको भए अलिकति यो हामीले यो विपदको रिस्पोन्स गर्ने काममा अलिकति कम लाग्नु पर्थ्यो भन्ने हो।
1: मेरो मन्त्रालयमा मैले चाहिँ गरिरहेको छु, बाँकी मन्त्रालयमा अरूले चाहिँ गरेनन् भने
0: होइन, अरूले पनि गर्नुभएको छ, कामहरू त भइरहेको छ, तर के भने जोखिमलाई न्यूनीकरण गर्ने तर्फको कामहरू अलिकति कम भएको छ कि भन्ने जस्तो हाम्रो बुझाइ हो।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। अब अन्तिममा देश बाहिरको एउटा खबर। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो घटनाक्रम बीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 खोप मध्ये एउटा हो, तर मानव परीक्षणको चरणमा पुगेको भने यो पहिलो खोप बनेको छ। सिरम इन्स्टिच्युट अफ इण्डियाले भविष्यको सम्भावित उपयोगका लागि उक्त खोपको 60 करोड़ भन्दा बढ़ी मात्रा उत्पादन गरिसकेको बताइएको छ। कंगोका स्वास्थ्य अधिकारीहरूले बढ़ी जनघनत्व भएको उत्तर पूर्वी शहर किसांगानी सहित थप 2 प्रान्तमा इबोला फैलिएको बताएका बेला खोपको मानव परीक्षणलाई स्वीकृति दिइएको हो। सोपो र छिमेकी ओएलए प्रान्तमा पनि इबोला फैलिएको अधिकारीहरूले बताएका हुन्। यसले प्रकोप अझ गम्भीर बन्दै गएको संकेत गरेको छ। स्वास्थ्य अधिकारीहरूको अनुसार समुदाय स्तरमा फैलिएको संक्रमण नै प्रकोप निरन्तर बढ़िरहनुको प्रमुख कारण हो।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।